0: मल्टिच्युड स्पेसिसहरूको मासुमा केही न केही विशेषताहरू हुनु स्वाभाविक हो, किनकि अब यो यार्सा गुम्बा लगायतका जडीबुटी पाइने चरन क्षेत्रमा चरेर हुर्किएका पशुहरूको कुनै न कुनै मासुमा त्यस्तो गुणस्तरका हिसाबले यस्तो हुन्छ भनेर छुट्याउने विज्ञानले त्यस्तो छुट्याएको अवस्था त छैन। तैपनि हाम्रो चाहिँ एउटा पर्सिभ समुदायको एउटा पर्सिभ्ड मान्यता हो। अर्को चाहिँ पोखरा के हो भने पहिलेदेखि परम्परागत रूपमा पनि यो दसैँको बेलामा स्याङ्ग्राको जतिको बजार बस्छ पोखरामा त्यतिको बजार चाहिँ नेपालको अरू स्थानहरूमा देखिँदैन। सामान्यतया उसको श्वास प्रश्वासको गति नबढेको होस्, त्यही बथानमा बस्दाखेरि पनि चनाएको होस्, होइन अलि चम्किला आँखा भएको होस्, अलि चिल्ला रौँ भएको होस्, होइन त्यस्तो किसिमको चाहिँ छान्ने त्यसलाई चाहिँ हामी आम मान्छेले पनि स्वस्थ छ भनेर भन्न सकिन्छ त्यस्तो पशुहरूलाई।
1: दसैँलाई लक्षित गर्दै पोखरामा 14,800 भेडा च्याङ्ग्रा भित्रिएका छन्।
2: हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडा च्याङ्ग्रा पोखरा ल्याएका हुन्। पोखरा महानगरपालिका 1 सिमपानी र पोखरा 25 हेमजामा भेडा च्याङ्ग्राको हाट बजार सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बझाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा च्याङ्ग्रा पोखरा ल्याइसकिएको छ। अझै केही भेडा च्याङ्ग्रा बाटोमै रहेकाले फूलपाती भन्दा 1-2 दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ। यसैबीच पशु सेवा शाखा, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टिन कार्यालय पोखराको संयुक्त टोलीले भेडा च्याङ्ग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन शुरू गरेको छ। फूलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ। पोखराको हाट बजारमा च्याङ्ग्रा प्रति केजी 1,250 रुपियाँसम्म र भेडा प्रति केजी 700 रुपियाँसम्म बिक्री भइरहेको महानगरपालिका को पशु सेवा शाखाले जनाएको छ।
1: भरतपुर महानगरका 460 ग्राहकलाई भूमिगत माध्यमबाट बिजुली दिइएको छ।
3: विद्युत प्राधिकरणले बाइपास रोड सैचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ग्राहकलाई भूमिगत बिजुली वितरण गरेको हो। प्राधिकरणको पोखरा भरतपुर वितरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुविधिका अनुसार हाल दैनिक करिब 13 मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरणका 18 फिडर मध्ये 3 लाइन जोड्न बाँकी छ। भरतपुर महानगरका 1,240 ग्राहकलाई भूमिगत बिजुलीको लाइन जडान गर्नुपर्नेमा अब 5% बाँकी छ। महानगरभित्र र बिजुलीको तार भूमिगत गर्न 1,40 करोड छुट्याइएको छ। भरतपुरमा बिजुलीको तार भूमिगतका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेडले 2021 अक्टोबरदेखि काम थालेको हो। यो कामका लागि एसियाली विकास ब्याङ्कले रकम दिएको छ।
1: गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि आवागमन बन्द रहेको कञ्चनपुरको दोधरा चाँदनी पुल बनाउन 20 करोड लाग्ने अनुमान छ।
4: यो BFBS गोर्खा रेडियो हो।

0: Line buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: सरकारले सुदूरपश्चिमको बाजुराको बढीमालिकादेखि पूर्वी नेपालको ताप्लेजुङ पाथीभरासम्म जोड्ने करिब 1400 देखि 1500 किलोमिटर लामो पूर्व पश्चिम हिमाली पर्यटक राजमार्ग निर्माणको योजना अघि बढ़ाएको छ।
4: पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क विभाग र नेपाल पूर्वाधार निर्माण कम्पनी बीच असो 26 गते सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ। पहिलो चरणमा अपी नाम्पा तथा साईपाल बढीमालिका खण्डको करिब 105 किलोमिटर र नाम्पा पाथीभरा खण्डको करिब 45 किलोमिटर सड़कको अध्ययन गरिनेछ। यसका लागि 40 लाख रूपियाँ छुट्याइएको छ भने 6 महिनाभित्र अध्ययन सम्पन्न गर्ने लक्ष्य छ। नेपाल पूर्वाधार निर्माण कम्पनीका सीईओ प्रभाकर थापाका अनुसार अध्ययनबाट सड़कको उपयुक्त मार्ग, लागत, प्राविधिक सम्भाव्यता र वातावरणीय प्रभाव मूल्याङ्कन गरिनेछ। प्रारम्भिक अवधारणा अनुसार सड़क 2 लेनको हुनेछ, तर राजमार्गको वास्तविक लम्बाई, मार्ग र समेटिने जिल्लाको टुङ्गो अध्ययनपछि मात्रै लाग्नेछ। राजमार्ग निर्माणले हिमाली पर्यटन प्रवर्धन गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा होमस्टे व्यवसायको विकास र रोजगारी सृजनामा सहयोग पुग्ने अपेक्षा छ। यद्यपि राजमार्ग निर्माणको कुल लागत, लगानीको स्रोत र निर्माण शुरू हुने समयसीमा भने अझै तय भएको छैन। सम्भाव्यता अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाइनेछ।
3: संसदीय सुनवाई समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित 4 जना राजदूतको सुनवाई पूरा गरेको छ। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका चिरञ्जीवी थापा र बेलायतका लागि गौरव शमशेर जबराको सुनवाई गरेको हो। सुनवाईका क्रममा प्रस्तावित राजदूतहरूले सम्बन्धित देशसँग नेपालको सम्बन्ध बलियो बनाउने, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने र द्विपक्षीय संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आफ्ना योजना प्रस्तुत गरेका थिए। समितिले उनीहरूमाथि परेका उजुरीको समीक्षा गर्नका साथ सांसदहरूले उठाएका प्रश्नको पनि जवाफ लिएको थियो। सुनवाई पूरा हुनु नियुक्ति प्रक्रिया अघि बढेको संकेत हो। भारत र चीनका नेपालका छिमेक हुन् भने अमेरिका र बेलायतसँग पनि नेपालको व्यापार, विकास, सहयोग र कूटनैतिक सम्बन्ध महत्वपूर्ण छ। बुल्गेरियाको तट नजिक मालवाहक जहाजलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा 2 वटा जहाजमा क्षति पुगेको छ। ती मध्ये एउटा जहाज युक्रेनको स्वामित्वमा रहेको बताइएको छ। घटनापछि बुल्गेरियाका प्रधानमन्त्रीले रूसी राजदूतलाई बोलाएर स्पष्टीकरण मागेका छन्। बीबीसी संवाददाता निक थोर्पका अनुसार युक्रेनले प्लाक्सीको यो क्षेत्रलाई समुद्री व्यापारका लागि प्रयोग गर्दै आएको छ।
5: Ukraine is increasingly depending on shipping grain and other products out through Romania's ports on the Danube. Those are then transshipped through the port of Constanza and on down through the Black Sea. So there's this sort of constant coming and going up and down that coast.
3: बेलायतको गुप्तचर निकाय MI5का प्रमुख सर केन म्याकमलले एआई प्रविधिले आतंकवादी समूह र विभिन्न राष्ट्रलाई अझ घातक जैविक हतियार विकास गर्ने सम्भावना बढ़ाएको चेतावनी दिनुभएको छ। उहाँको अनुसार एआई प्रविधिले बेलायतले सामना गरिरहेका सुरक्षा चुनौती र खतरालाई अझ तीव्र बनाइरहेको छ। लिसा हर्टलको यो रिपोर्ट।
6: During his annual speech from Thames House, the head of the intelligence service warned of rising threats from AI being used for targeted propaganda. He warned it could put dangerous weapons in the wrong hands.
7: We've caught terrorists seeking to exploit AI to improve their reconnaissance and attack methodologies, with AI-enabled drones adding a new twist. Not yet realised, but the misuse case to which I'd attach greatest weight is AI's potential to change the stakes on existing or even new bioweapons.
6: Sir Ken McCallum also said Russia was aggressor number one.
7: Like a number of national leaders have recently highlighted, the Russian military and intelligence services are once again escalating their attempts at hybrid warfare, being careful to stay below the NATO Article 5 threshold it would be foolish for them to cross. This means Russia is using tactics that stop short, though sometimes not much short, of conventional conflict.
6: Turning to Iran, Sir Ken said Iranian aggression has been aimed at Jewish communities and also at harder targets like military sites. And in a broader theme, Sir Ken said he had a message for the public as he urged the whole country to be more resilient.
3: प्रदेश सरकारबीच सहकार्य बढाउने उद्देश्यले विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा शुरू भएको 2 दिने सम्मेलनमा विभिन्न प्रदेशका मुख्यमन्त्री तथा उच्च अधिकारीहरू सहभागी छन्। सम्मेलनमा प्रदेश सरकारका साझा समस्या, संघीय सरकारसँगको अधिकार बाँडफाँड, कानूनी सुधार र बजेट व्यवस्थापनका विषयमा छलफल भइरहेको छ। प्रदेशबीच सड़क तथा पूर्वाधार विकास, व्यापार, लगानी, प्राकृतिक स्रोतको उपयोग र विपद व्यवस्थापनमा सहकार्य बढाउने विषय पनि सम्मेलनको मुख्य एजेण्डामा छन् केही मुख्यमन्त्रीले प्रदेशलाई आवश्यक कानून समयमै नभन्दा जनतालाई सेवा दिन समस्या भएको धारणा राखेका छन् जलवायु परिवर्तनका कारण बढिरहेका विपद नियन्त्रण गर्न पनि आपसी सहकार्य आवश्यक रहेको बताएका छन्
2: BFBS, Gorkha Radio Host.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नवरात्रको चौथो दिन आज दशैं गर्वा पूजाकोठामा नौ दुर्गा मध्येकी चौथो कुष्मांडा देवीको पूजा गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। कुष्मांडाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको मान्य आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ। उष्णता र शीतलतालाई समतुल्य बनाएर सृष्टि गर्ने शक्ति भएकी यी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास छ। देशभर चिसो बढ्न थालेको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई हप्तामै झन्डै 5 डिग्री सेल्सियस घटिसकेको छ। आज बिहान पाउने 6 बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस मापन गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभएको छ। यही अक्टोबर 1 तारिक काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस थियो। पोखरामा दशैंमा च्याङ्ग्राको मासु उपभोक्ताको प्रमुख रोजाई हुने गरेको छ। पशु चिकित्सकले लामो यात्रापछि आउने भेडा च्याङ्ग्राको स्वास्थ्य राम्रोसँग हेरेर खरिद गर्न सुझाव दिएका छन्। पोखराबाट कृष्ण दमाडीको रिपोर्ट।
4: हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका भेडा च्याङ्ग्राको बथान जब पोखराको सिम्पानी र याम्दीमा आइपुग्छन् अनि पोखरेलीको दशैं सुरु हुन्छ। च्याङ्ग्रा र दशैं पोखरेलीको पर्याय जस्तै बनेको छ। च्याङ्ग्रा सहर झरेसँगै दशैंको उमङ्ग यहाँ सुरु हुन्छ। उच्च हिमाली क्षेत्रको चरणमा हुर्किएका र जडीबुटी खाएका विश्वासले च्याङ्ग्राको मासुको माग यहाँ उच्च हुने गर्दछ। अन्य समयमा मासुका लागि खसी कुखुरामा भर पर्ने पोखरेली दशैंमा च्याङ्ग्राको मासु रोज्छ।
5: घाँसहरू खाएको च्याङ्ग्रा यसो स्वादिष्ट हुन्छ कि भन्ने हाम्रो नेपालीहरूको परिवेशमा बढी ढलिरहेको कारणले त्यसलाई छोडेर अहिले च्याङ्ग्राहरू बजेको खाएका छन्।
4: मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट 11 दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याइ पुर्याएको बताउनुभयो। उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको बताउनुभयो। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाई भोग्नु परेको उहाँले सुनाउनुभयो।
6: यो असोजको हामी कति 13 गते हिँडेर यता यहाँ आउँदाखेरि टाइम लाग्दा कति 8-10 दिन जति लाग्यो यहाँ पुग्नुसम्म, कहिले हिँडेर कहिले गाडी चढेर छ गाह्रो। त्यस्तै कोही मान्छेले केही भन्ने, कोही अब कहिले पानीले सताउने, कहिले बाढीले रोक्ने, त्यस्तो भइरह्यो। त्यो मार्केट राम्रो थियो, अहिलेको मार्केट लो छ। हेर्नुहोस् त्यति भने जस्तो मार्केट छैन।
4: पोखरामा च्याङ्ग्रा आउन सुरु भएसँगै सरोकारवाला निकायले अनुगमन सुरु गरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा कार्य कास्कीका प्रमुख ग्रीष्म नेउपानेले चाडपर्वका बेला ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडा च्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाको बारेमा ध्यान दिन विशेष आग्रह गर्नुभयो।
7: हाई अल्टिच्युड स्पेसिसहरूको मासुमा केही न केही विशेषताहरू हुनु स्वाभाविक हो, किनकि अब यो यार्सा गुम्बा लगायतका जडीबुटी पाइने चरण क्षेत्रमा चरेर हुर्किएका पशुहरूको कुनै न कुनै मासुमा त्यस्तो गुणस्तरका हिसाबले यस्तो हुन्छ भनेर छुट्याउने विज्ञानले त्यस्तो छुट्याएको अवस्था त छैन। तैपनि हाम्रो चाहिँ एउटा पर्सिभ समुदायको एउटा पर्सिभ्ड मान्यता हो। अर्को चाहिँ पोखरा के हो भने पहिलेदेखि परम्परागत रूपमा पनि यो दसैँको बेलामा च्याङ्ग्राको जतिको बजार बस्छ पोखरामा त्यतिको बजार चाहिँ नेपालको अरू स्थानहरूमा देखिँदैन। सामान्यतया उसको श्वास प्रश्वासको गति नबढेको होस्, त्यहाँ बथानमा बस्दाखेरि पनि चनाको होस् होइन, अलि चम्किला आँखा भएको होस्, अलि चिल्ला रौँ भएको होस् होइन, त्यस्तो किसिमको चाहिँ छान्ने, त्यसलाई चाहिँ हामी आम मान्छेले पनि स्वस्थ छ भनेर भन्न सकिन्छ त्यस्तो पशुहरूलाई।
3: गएको भदौ 10 गते रसुवाको बोटेकुसी नदीमा आएको बाढीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको सरकारले जनाएको छ। सिन्दरबारमा हिजो बसेको बोटेकुसी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले यसबारे जानकारी दिनुभएको हो। प्रभावित 13 जसो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झरेको पनि गृह सचिव शर्माले बताउनु भएको छ। बाढीमा परेर बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाण पत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। यस्तै भोटेघोषी बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारको भनाइ छ। प्रहरीले हवाई पार गरेर खैरो हिरणसहित तारकेश्वरबाट एकजनालाई पक्राउ गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: ચાડ પર્વ નજીકેસંગે તાપલેસુકમાં માસુ તથા માછા પસલ કિરાના ખાદ્ય પસલ હોટલ વ્યવસાયહરૂકો અનુગમનલાઈ તીવ્રતા દિએકો છ. ઉપભોક્તાલે સ્વચ્છ સ્વસ્થ ર ગુણસ્તરીય માસુ તથા માછા ઉપભોગ ગર્ન પાઉન ભન્ને ઉદ્દેશ્યલે સંયુક્ત હાટ બજાર સંયુક્ત બજાર અનુગમન સમિતિલે સદરમુકામ ફુંગલિંગ બજારકા પસલમાં અનુગમન ગરેકો હો. અનુગમનકો કાર્ય સમયસમ્મમાં માત્ર હુને પ્રવૃત્તિ ભને વ્યવસાયી અસંતુષ્ટિ દેખિન્છન્. કૃષ્ણ ફોરમ બોલિમ્બુકો યો રિપોર્ટ.
4: संयुक्त बजार अनुगमन समितिले चाड पर्वकै अगाडि हुने कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तु बिक्री लगायतको जोखिमबाट उपभोक्तालाई वञ्चित गर्न ताप्लेजुङको फुङलिङ बजारका पसलहरूको अनुगमन गरेको छ. अनुगमन केवल चाडपर्वको समयमा मात्र हुने र अन्य समयमा नहुने प्रवृत्तिप्रति भने व्यवसायी आफै नै असन्तुष्ट भएको दिलकुमार लिम्बू बताउनुहुन्छ.
5: बजार अनुगमन भनेको जब चाहिँ चाड पर्व लाग्यो जम्मा जम्मी वर्षमा एकचोटि, यो चाहिँ हुनु भएन. बजार अनुगमन गर्दाखेरि त महिनै पछि अब अथवा कम्तीमा भ्याइएन भने दुई महिनामा नभए पनि तीन महिनासम्ममा त सेड्युली चाहिँ के अरे अनुगमन गर्दा हुन्छ नि त. अब जब चाहिँ बजार अनुगमनको नाममा वर्षमा एकचोटि आयो, त्यो भएन, ऊ भएन, त्यो भएन भनेर व्यवसायलाई फर्काउने, व्यवसायलाई अत्यसै पार्ने खालको चाहिँ अलिकति देखियो.
4: अनुगमनको क्रममा केही व्यवसायमा सुधार भएको पाइए पनि केही पसलहरूमा सरसफाई र व्यवसाय सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड समेत पालना नभएको पाइएको छ. सामान्य मापदण्ड पूरा नगरी सञ्चालन गरिएका पसललाई समितिले बन्द गर्न निर्देशन दिएको छ. अस्पतालका प्राविधिकले बिक्रीका लागि राखिएका माछाको प्राविधिक परीक्षण समेत गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालको भनाइ छ.
6: कम्तीमा अहिले चाहिँ मासु पसलहरू ठिक छन् कि छैनन्, मासुहरू यहाँबाट स्वच्छ तरिकाले बिक्री भइरहेको छ कि छैन भनेर यो अनुगमन गरिएको थियो र हामीले फेरि पनि अझै यसलाई चाहिँ सुझावकै रूपमा उहाँहरूलाई दिइराखेका छौँ. अझै हामी यसलाई चाहिँ बिस्तारै अब यो मासु जाँच ऐन पनि लागू हुने क्रममै छ, त्यसले गर्दाखेरि चाहिँ यो मासु पसलहरूलाई चाहिँ हामीले व्यवस्थित गर्नै पर्नेछ. यो मासु चाहिँ उपभोक्ताको थालमा चाहिँ एकदम स्वच्छ मासु चाहिँ हामीले पुर्याउनै पर्नेछ.
4: व्यवसायलाई कारवाही गर्नु मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु र व्यवसायलाई मापदण्ड अनुसार सञ्चालन गर्न प्रेरित गर्नु अनुगमनको प्रमुख उद्देश्य रहेको समितिको संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई बताउनुहुन्छ.
7: हामीले केवल दण्डात्मक मात्रै होइन कि हामीले कसरी गर्ने भनेर पनि सिकाइरहेको छौँ पछिल्लोसम्म. यो चाहिँ सिकाउनु पनि आवश्यक छ, यो हाम्रो दायित्व पनि हो र अनुगमनबाट फाइन्ड आउट भएका कुराहरूलाई हामीले व्यवसायलाई चाहिँ कडाइका साथ ती कुराहरू पालना गर्न भनेका छौँ र आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै जाने हाम्रो प्लान छ.
4: बजार अनुगमन सँगै उपभोक्ता स्वयं पनि सचेत हुन आवश्यक छ. व्यापारीले स्वच्छता र मापदण्ड पालना गर्ने तथा उपभोक्ताले पनि आफूले खरिद गर्ने खाद्य वस्तुको गुणस्तरमा ध्यान दिने हो भने चाड पर्वमा हुन सक्ने खाद्यजन्य जोखिम न्यूनीकरण गर्न सकिन्छ.
3: बाढी पहिरोका कारण गण्डकी प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्. नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेश अन्तर्गत म्याग्दी नवलपरासी र गोर्खाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सड़क आवागमन प्रभावित भएको छ. प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका दुई बेसरीमा बेनी जोमसुम सड़क खण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छ. नवलपरासी पूर्वको बौद्धी काली गाउँपालिका तीन जन्ती पहिरोमा कालीगण्डकी करिडोर पनि प्रभावित छ. सो सड़क खण्डमा ठूला गाडी सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ. यसै गरी बुढी गण्डकीमा आएको बाढीले गोर्खाको अरूघाट गाउँपालिका दुई र तीन जोड्ने सोतीको पलामे पुल र गोर्खा अरूघाटबाट धादिङ जोड्ने नयाँ पुल पूर्ण रूपमा क्षति आएका कारण सडक अवरुद्ध बनेको छ. उदयपुरको बेलका नगरपालिका एकको धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ. सानोदारे नामले चिनिने करिब 25 वर्षको हात्ती धानखेतमा मृत अवस्थामा भेटिएको हो. कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब 1 किलोमिटर दूरीको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ. उहाँका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो. नवरात्रको चौथो दिन आज दशैं गर्भा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो कुष्मांडा देवीको पूजा गरी मनाइँदैछ. प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ. कुष्मांडाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको मान्यता छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले 2000 भन्दा बढी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा 6,54 करोड खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5,34 करोड रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठी 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड रूपियाँ लागत अनुमान गरिएको भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति पुनः नियमित गरिएको छ। यही असोज 8 देखि 11 गतिसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढ़ीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाखेरे बगर धिरच्याङ र दोबाको वीरकोटमा 220 केभी क्षमताको दाना खुर्कुट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको थियो। विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले अहिले वैकल्पिक व्यवस्था गरेर विद्युत आपूर्ति गरिएको बताउनु भएको छ। विद्युत आपूर्ति भएसँगै अवरुद्ध संचार सेवा सञ्चालन भएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आज बेलायतको भ्रमण गर्दै हुनुहुन्छ। उहाँले डाउनिङ स्ट्रीटमा एन्डी बर्नहमसँग भेटवार्ता गर्ने कार्यक्रम छ। किममा रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणपछि यो भ्रमण हुन लागेको हो। किबाट बीबीसीका Dan Johnson.
4: Ballistic missiles have again struck Kyiv before the sirens sounded, warning people to take shelter. When it happened the night before, there was speculation America had cut off access to key intelligence, enabling Ukraine to track incoming threats. Donald Trump denied that was the case.
5: Have we stopped sharing intel with Ukraine?
6: No, we haven't. We helped them. But we're really helping them get to a final answer. We want the war ended.
4: But President Zelensky said another attack had been launched without Ukraine receiving any advance warning from its partners.
3: पोखरामा दशैंमा च्याङ्ग्राको मासु उपभोक्ताको प्रमुख रोजाई हुने गरेको छ। पशु चिकित्सकले लामो यात्रापछि आउने भेडा च्याङ्ग्राको स्वास्थ्य अवस्था राम्रोसँग हेरेर मात्र खरिद गर्न सुझाव दिएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
7: हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका भेडा च्याङ्ग्राको बथान जब पोखराको सिम्पानी र याम्दीमा आइपुग्छन् अनि पोखरेलीको दशैं शुरू हुन्छ। च्याङ्ग्रा र दशैं पोखरेलीको पर्याय जस्तै बनेको छ। च्याङ्ग्रा सहर झरेसँगै दशैंको उमङ्ग यहाँ शुरू हुन्छ। उच्च हिमाली क्षेत्रको चरणमा हुर्किएका र जडीबुटी खाएका विश्वासले च्याङ्ग्राको मासुको माग यहाँ उच्च हुने गर्दछ। अन्य समयमा मासुका लागि खसी कुखुरामा भर पर्ने पोखरेली दशैंमा च्याङ्ग्राको मासु रोज्छ।
8: उहाँको जुनसुङ मुस्ताङको बुटी खाएको र उहाँको घाँसहरू खाएको च्याङ्ग्रा यसो स्वादिष्ट हुन्छ कि भन्ने हाम्रो नेपालीहरूको परिवेशमा बढी ढलिरहेको कारणले त्यसलाई छोडेर अहिले च्याङ्ग्राहरू बजेको खाएका छन्।
7: मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट 11 दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याइ पुर्याएको बताउनुभयो। उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको बताउनुभयो। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाई भोग्नु परेको उहाँले सुनाउनुभयो।
9: यो असोजको हामी कति 13 गते हिँडेर यता यहाँ आउँदाखेरि टाइम लाग्दा लाग्दा कति 8-10 दिन जति लाग्यो यहाँ पुग्नुसम्म, कहिले हिँडेर कहिले गाडी चढेर छ गाह्रो। त्यस्तै कोही मान्छेले केही भन्ने, कोही अब कहिले पानीले सताउने, कहिले बाढीले रोक्ने, त्यस्तो भइरह्यो। अर्को मार्केट राम्रो थियो, अहिलेको मार्केट लो छ। हेर्नुहोस्, त्यति भने जस्तो मार्केट छैन।
7: पोखरामा च्याङ्ग्रा आउन सुरु भएसँगै सरकारवाला निकायले अनुगमन सुरु गरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा कार्य कास्कीका प्रमुख ग्रीष्म नेउपानेले चाडपर्वका बेला ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडा च्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाको बारेमा ध्यान दिन विशेष आग्रह गर्नुभयो।
10: हाई अल्टिच्युड स्पेसिसहरूको मासुमा केही न केही विशेषताहरू हुनु स्वाभाविक हो, किनकि अब यो यार्सा गुम्बा लगायतका जडीबुटी पाइने चरण क्षेत्रमा चरेर हुर्किएका पशुहरूको कुनै न कुनै मासुमा त्यस्तो गुणस्तरका हिसाबले यस्तो हुन्छ भनेर छुट्याउने विज्ञानले त्यस्तो छुट्याएको अवस्था त छैन। तैपनि हाम्रो चाहिँ एउटा पर्सिभ्ड समुदायको एउटा पर्सिभ्ड मान्यता हो। अर्को चाहिँ पोखरा के हो भने, पहिलेदेखि परम्परागत रूपमा पनि यो दसैँको बेलामा च्याङ्ग्राको जतिको बजार बस्छ पोखरामा, त्यतिको बजार चाहिँ नेपालको अरू स्थानहरूमा देखिँदैन। सामान्यतया उसको श्वास प्रश्वासको गति नबढेको होस्, त्यही बथानमा बस्दाखेरि पनि चनाएको होस् होइन, अलि चम्किला आँखा भएको होस्, अलि चिल्ला रौँ भएको होस् होइन, त्यस्तो किसिमको चाहिँ छान्ने त्यसलाई चाहिँ हामी
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.
1: यो BFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीका ग्यास साटफेयरको व्यवस्था आजदेखि हट्ने भएको छ। नेपाल अग्निगम र नेपाल एलपी ग्यास उद्योग संघ सहकार्यमा उपत्यकामा 11 केन्द्रबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। यसअघि पर्सि 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्र लागू हुने निर्णय गरिएको संघले जनाएको छ। यता उपत्यकामा ग्यासको अभाव अझै पनि टरेको छैन। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल अल निगमको दावी छ। प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट रहेका नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री बीरबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ। उहाँले सभामुख भीमबहादुर भण्डारीलाई राजीनामा बुझाउनु भएको हो। केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्ट थापा हिजोको बैठकमा बजेट पारित भएपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो। सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा प्राप्त भएको जानकारी दिनुभएको छ। नुवाकोटका बाढी पीड़ितका लागि एमालेको भातृ संगठन जी फन्डले बनाएका 18 अस्थायी आवास पीड़ित परिवारलाई हस्तान्तरण गरिने भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो 1 बजे ती घर हस्तान्तरण गर्न लाग्नु भएको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नुवाकोटको पिपलटारमा ती घर बनाइएको छ। यसअघि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डले पनि वाइसिएलले निर्माण गरेका अस्थायी आवास पीड़ित परिवारलाई हस्तान्तरण गरिसक्नु भएको छ। पछिल्लो झरी र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति पुनः नियमित भएको छ। यही असोज 8 11 गतेसम्म झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाखे बगर धिरच्याङ र दोवाको भीरकोटमा 220 केभी क्षमताको दाना खुर्कोट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन छोडाएकाले मुस्ताङ र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको थियो। विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हिमराज चापागाईले अहिले वैकल्पिक व्यवस्था गरेर विद्युत आपूर्ति गरिएको बताउनु भएको छ। विद्युत आपूर्ति भएसँगै अवरुद्ध संचार सेवा पुनः सुचारू भएको छ। चाडपर्व नजिकैसँगै ताप्लेजुङमा मासु तथा माछा पसल, किराना खाद्य पसल, होटल व्यवसायहरूको अनुगमनलाई तीव्रता दिइएको छ। उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु तथा माछा उपभोग गर्न पाउन् भन्ने उद्देश्यले संयुक्त बजार अनुगमन समितिले सदरमुकाम फोङलिङ बजारका पसलमा अनुगमन गरेको हो। अनुगमनको काम समय समयमा मात्र हुने प्रवृत्तिप्रति भने व्यवसायी असन्तुष्टि छन्। कृष्णपुरमको लिम्बुको यो रिपोर्ट।
4: संयुक्त बजार अनुगमन समितिले चाडपर्वकै अगाडि हुने कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तु बिक्री लगायतको जोखिमबाट उपभोक्तालाई वञ्चित गर्न ताप्लेजुङको फुङलिङ बजारका पसलहरूको अनुगमन गरेको छ। अनुगमन केवल चाडपर्वको समयमा मात्र हुने र अन्य समयमा नहुने प्रवृत्तिप्रति भने व्यवसायी आफै नै असन्तुष्ट भएको दिलकुमार लिम्बू बताउनुहुन्छ।
5: बजार अनुगमन भनेको जब चाहिँ चाडपर्व लाग्यो जम्मा जम्मी वर्षमा एकचोटि, यो चाहिँ हुनु भएन। बजार अनुगमन गर्दाखेरि त महिनै पछि अब अथवा कम्तीमा भ्याइएन भने 2 महिनामा नभए 3 महिनासम्ममा त सेड्युली चाहिँ के अरे अनुगमन गर्दा हुन्छ नि त। अब जब चाहिँ बजार अनुगमनको नाममा वर्षमा एकचोटि आयो, त्यो भएन, ऊ भएन, त्यो भएन भनेर व्यवसायलाई थर्काउने, व्यवसायलाई हतोत्साही पार्ने खालको चाहिँ अलिकति देखियो।
4: अनुगमनको क्रममा केही व्यवसायमा सुधार भएको पाइए पनि केही पसलहरूमा सरसफाई र व्यवसाय सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड समेत पालना नभएको पाइएको छ। सामान्य मापदण्ड पूरा नगरी सञ्चालन गरिएका पसललाई समितिले बन्द गर्न निर्देशन दिएको छ। अस्पतालका प्राविधिकले बिक्रीका लागि राखिएका माछाको प्राविधिक परीक्षण समेत गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालको भनाइ छ।
6: कम्तीमा अहिले चाहिँ मासु पसलहरू ठिक छन् कि छैनन्, मासुहरू यहाँबाट स्वच्छ तरिकाले बिक्री भइरहेको छ कि छैन भनेर यो अनुगमन गरिएको थियो र हामीले फेरि पनि अझै यसलाई चाहिँ सुझावकै रूपमा उहाँहरूलाई दिइराखेका छौँ। अझै हामी यसलाई चाहिँ बिस्तारै अब यो मासु जाँच ऐन पनि लागू हुने क्रममै छ, त्यसले गर्दाखेरि चाहिँ यो मासु पसलहरूलाई चाहिँ हामीले व्यवस्थित गर्नै पर्नेछ। यो मासु चाहिँ उपभोक्ताको थालमा चाहिँ एकदम स्वच्छ मासु चाहिँ हामीले पुर्याउनै पर्नेछ।
4: व्यवसायलाई कारवाही गर्नु मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु र व्यवसायलाई मापदण्ड अनुसार सञ्चालन गर्न प्रेरित गर्नु अनुगमनको प्रमुख उद्देश्य रहेको समितिको संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई बताउनुहुन्छ।
7: हामीले केवल दण्डात्मक मात्रै होइन कि
6: हामीले कसरी गर्ने भनेर पनि सिकाइरहेको छौँ पछिल्लो समय. यो चाहिँ सिकाउनु पनि आवश्यक छ, यो हाम्रो दायित्व पनि हो र अनगाउनबाट फाइन्ड आउट भएका कुराहरूलाई हामीले व्यवसायलाई चाहिँ कडाइका साथ ती कुराहरू पालना गर्न भनेका छौँ र आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै जाने हाम्रो प्लान छ.
4: बजार अनुगमन सँगै उपभोक्ता स्वयं पनि
3: हस्त अहिलेसम्मका खबर यति नै.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको नयाँ कार्यकालका लागि नेपाल सदस्य राष्ट्रमा निर्वाचित भएको छ।
4: न्यूयोर्कको राष्ट्रसंघीय मुख्यालयमा भएको निर्वाचनमा नेपाल अत्याधिक मतले निर्वाचित भएको हो। 180 मत मध्ये 173 मत पाएर एसिया प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित देशमध्ये सर्वाधिक मत पाउने देश बनेको छ। नेपाल सन् 2027 2029 कार्यकालका लागि निर्वाचित भएको हो। निर्वाचनपछि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूप्रति आभार व्यक्त गरेको छ। नियोगले मानवाधिकार, अन्तर्राष्ट्रिय कानून, मानव मर्यादा, समावेशिता र सामाजिक न्यायको प्रबन्धमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ। यसअघि सन् 2018 2020 र 2021 2023 परिषद सदस्य रहिसकेको नेपाल आगामी सन् 2027 जनवरी 1 तेस्रो कार्यकालका लागि सदस्य बन्न लागेको हो।
3: कोरियन भाषा परीक्षा आगामी मङ्सिर 1 अर्थात् नोभेम्बर 17 2027 फेब्रुअरी 25 सञ्चालन हुने भएको छ। एपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यसपटक परीक्षामा 2 नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकामा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थपिएका हुन्। परीक्षा क्षेत्र अनुसार सञ्चालन हुनेछ। नोभेम्बर 17 सेवा क्षेत्र, नोभेम्बर 18 वन क्षेत्रमा परीक्षा सञ्चालन हुनेछ। नोभेम्बर 20 कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ भने यसै गरी उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर 11 सुरु हुनेछ। यसपटकको परीक्षाका लागि 76,173 जनाले आवेदन दिएका छन्। यसपटक पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेको संख्या सबैभन्दा धेरै छ, जसमा 53,103 जनाले उत्पादनमूलक क्षेत्रमा परीक्षा दिनेछन्। कृषि तथा पशुपालनमा 20,907, वन क्षेत्रमा 1,224 र सेवा क्षेत्रमा 1,039 आवेदन दिएका छन्। नेपाल राष्ट्र बैंकले भोटेकोशी र बूढी गण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीलाई बैंकको किस्ता तिर्न सहुलियत दिने भएको छ।
4: राष्ट्र बैंकले बाढी प्रभावित ऋणीहरूलाई किस्ता तिर्नका लागि 2083 पुष मसान्तसम्मको समय थप गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनपछि बोटेकोशी तथा बूढी गण्डकी नदीको बाढीबाट प्रत्यक्ष प्रभावित उद्यम, परियोजना तथा व्यवसायका ऋणीले राहत पाउनेछन्। त्यस्तै रसुवा भन्सा नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी माल वस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय र बाढीग्रस्त क्षेत्रमा प्रभावित अन्य ऋणी पनि यस व्यवस्थाको दायरामा पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अझै पनि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म 17,75,78,38,000 मौजदात रकम छ। रसुवाको भोटेकोशी बाढीपछि देश विदेशबाट रकम जुट्न थालेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 13,23,11,00,000 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा 2,97,47,532 अमेरिकी डलर पुगेको छ। महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका अजय सागरराज थारूको शव भेटिएको छ। भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव भेटिएको हो। भत्किएको झोलुङ्गे पुलसँगै चुनिएको नेपाल टेलिकमको तार तान्ने क्रममा रुखबाट खसेर यही शनिबार महाकाली नदीमा थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीले उहाँको खोजी गरिरहेको थियो। बेपत्ता भएको 5 दिनपछि थारूको शव भेटिएको हो। दशैंका अवसरमा काभ्रे पलाञ्चोक जिल्लाभर यही असोज 31 कार्तिक 9 ट्रिपर चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै फुलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र ट्रिपर सञ्चालनमा पूर्ण रोक लगाएको जनाएको हो। सिडिओ सहायक सिडिओ महेन्द्र विश्वकर्माले दशैंका समयमा बीपी राजमार्ग र अरणीको राजमार्ग लगायत जिल्लाका प्रमुख सड़कमा सवारी साधनको चाप बढ़ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण तथा यात्रुवाहक सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन यो निर्णय गरिएको बताउनु भएको छ। सरकारले सुदूरपश्चिमको बाजुराको बढीमालिकादेखि पूर्वी नेपालको ताप्लेजुङ पाथीभरासम्म जोड्ने करिब 1,400 किलोमिटर लामो पूर्व पश्चिम हिमाली पर्यटक राजमार्ग निर्माणको योजना अघि बढाएको छ। बागमती प्रदेशले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवलाई सचेत गराएको छ। प्रदेशका प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षतामा हिजो बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधारलाई प्राथमिकता दिँदै सत्र हुँदै निर्णय गरेको हो। खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मलेसियाका लागि रासुक प्रस्तावित चुडामणि खरेलको सुनवाई रोकिएको छ। उहाँमाथि स्वार्थको द्वन्द, आर्थिक अनियमितता, म्यान पावर व्यवसायीसँगको साठगाँठ र योग्यतामाथि प्रश्न उठेपछि सुनवाई होल्ड भएको हो। आज बसेको संसदीय सुनवाई समितिमा उहाँले कार्ययोजना समेत पेश गरिसक्नु भएको थियो। यही बीचमा सत्तारूढ रासुपा सांसद मधुकुमार चौलागाई र राजीव खत्रीले खरेलमाथि प्रश्न उठाएका हुन्। यसपछि संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको छ। संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको नयाँ कार्यकालका लागि नेपाल सदस्य राष्ट्रमा निर्वाचित भएको छ। न्यूयोर्कको राष्ट्रसंघीय मुख्यालयमा भएको निर्वाचनमा नेपाल अत्याधिक मतले निर्वाचित भएको हो। 180 मतमध्ये 173 मत पाएर एसिया प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित देशमध्ये सर्वाधिक मत पाउने देश बनेको छ। नेपाल सन् 2027 2029 कार्यकालका लागि निर्वाचित भएको हो। निर्वाचनपछि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। नियोगले मानवाधिकार, अन्तर्राष्ट्रिय कानून, मानव मर्यादा, समावेशिता र समाजको न्यायको प्रवर्धनमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ। यसअघि सन् 2018 र 21-23 परिषद सदस्य रहिसकेको नेपाल आगामी सन् 2027 जनवरी 1 तेस्रो कार्यकालका लागि सदस्य राष्ट्र बन्न लागेको छ। नेपाल राष्ट्र ब्याङ्कले बोटेकुसी र बुढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित उद्यमी व्यवसायी तथा रेडीलाई बैंकको किस्ता तिर्न सहुलियत दिने भएको छ। राष्ट्र ब्याङ्कले बाढ़ी प्रभावित रेडीहरूलाई किस्ता तिर्नका लागि 2083 पुष मशान्तसम्मको समय थप गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो। नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको निर्देशनपछि बोटेकुसी तथा बुढी गण्डकी नदीको बाढ़ीबाट प्रत्यक्ष प्रभावित उद्यम, परियोजना तथा व्यवसायका ऋणीले राहत पाउनेछन्। यस्तै रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धसरका तयारी तथा तयारी मालवस्तुको या आयात वा निर्यातमा आधारित व्यवसाय र बाढ़ीग्रस्त क्षेत्रमा प्रभावित अन्य ऋणी पनि यस व्यवस्थाको दायरामा पर्ने राष्ट्र ब्याङ्कले स्पष्ट पारेको छ। प्रदेश सरकारले ल्याएको बजेट प्रति असन्तुष्ट रहेका नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ। उहाँले सभामुख भीमबहादुर भण्डारीलाई राजीनामा बुझाउनु भएको हो। बजेटप्रति असन्तुष्ट थापा हिजोको बैठकमा बजेट पारित भएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको हो। सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा प्राप्त भएको जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीका ग्यास साटफेर आजबाट बन्द हुने भएको छ। अल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकारीमा उपत्यकामा 11 केन्द्रबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। यसअघि पर्सी 30 लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्र लागू हुने निर्णय गरिएको संघले जनाएको छ। यता उपत्यकामा ग्यासको अभाव अझै टरेको छैन। नेपाल अल निगमले पनि ग्यास अभाव नभएको जनाउँदै उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको दावी गर्दै आएको छ। युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आज बेलायतको भ्रमण गर्दै हुनुहुन्छ। उहाँले डाउनिङ स्ट्रीटमा एन्डी बर्नहमसँग वार्ता गर्ने कार्यक्रम छ। किएवमा रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणपछि यो भ्रमण हुन लागेको हो। किएवबाट बीबीसीका ड्यान जोन्सन।
4: Ballistic missiles have again struck Kyiv before the sirens sounded, warning people to take shelter. When it happened the night before, there was speculation America had cut off access to key intelligence, enabling Ukraine to track incoming threats. Donald Trump denied that was the case.
5: Have we stopped sharing intel with Ukraine?
6: No, we haven't. We helped them. But we're really helping them get to a final answer. We want the war ended.
4: But President Zelensky said another attack had been launched without Ukraine receiving any advance warning from its partners.
3: सरकारले सुदूरपश्चिमको बाजुरा बढीमालिकादेखि पूर्वी नाकाको तापले जुङ पाथीभरासम्म जोड्ने करिब 1400 किलोमिटर लामो पूर्व पश्चिम हिमाली पर्यटक राजमार्ग निर्माणको योजना अघि बढाएको छ।
7: पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क विभाग र नेपाल पूर्वाधार निर्माण कम्पनी बीच असो 26 सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ। पहिलो चरणमा अप्पी नाम्पा तथा साईपाल बढीमालिका खण्डको करिब 105 किलोमिटर र नाम्पा पाथीभरा खण्डको करिब 45 किलोमिटर सड़कको अध्ययन गरिनेछ। यसका लागि 40 लाख रूपियाँ छुट्याइएको छ भने 6 महिनाभित्र अध्ययन सम्पन्न गर्ने लक्ष्य छ। नेपाल पूर्वाधार निर्माण कम्पनीका सीईओ प्रभाकर थापाका अनुसार अध्ययनबाट सड़कको उपयुक्त मार्ग, लागत, प्राविधिक सम्भाव्यता र वातावरणीय प्रभाव मूल्याङ्कन गरिनेछ। प्रारम्भिक अवधारणा अनुसार सड़क दुई लेनको हुनेछ, तर राजमार्गको वास्तविक लम्बाई, मार्ग र समेटिने जिल्लाको टुङ्गो अध्ययनपछि मात्रै लाग्नेछ। राजमार्ग निर्माणले हिमाली पर्यटन प्रवर्धन गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा होमस्टे व्यवसायको विकास र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा छ। यद्यपि राजमार्ग निर्माणको
3: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: मलेसियाका लागि राजदूत प्रस्तावित जुरामणी खरेलको संसदीय सुनवाई नै स्थगित भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकमा सत्तारूढ रासुपाका सांसदहरूले खरेलमाथि थुप्रै प्रश्न उठाएपछि सुनवाई नै रोकिएको हो। रासुपा सांसद मधुकुमार चौलागाई र राजीव खत्रीले खरेलमाथि स्वार्थको द्वन्द, आर्थिक अनियमितता, म्यान पावर, व्यवसायीसँगको साँठगाँठ र योग्यता सम्बन्धी प्रश्न उठाउनु भएको थियो। खरेलमाथि थुप्रै प्रश्न उठेपछि समितिले थप अध्ययन गर्ने भन्दै सुनवाई अघि बढाउने निर्णय गरेको हो। खरेलमाथि अनुदान दिलाउने नाममा लाखौं लिएको, सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोड़ौं असुलेको र म्यान पावर व्यवसायबाट रकम लिएको लगायतका आरोप लागेको छ। खरेलले केही म्यान पावर व्यवसायबाट राजदूतको पदमा काम गरिदिने प्रलोभन देखाएर रकम लिएको र तीनै व्यवसायले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्दै आएको र तराई मधेसका जग्गा प्रकरणमा समेत संलग्नता देखिएको भन्दै सांसद खत्रीले खरो प्रश्न उठाउनु भएको थियो। समिति सभापति बोधनारायण श्रेष्ठले खरेलमाथि उठेका विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएपछि सुनवाई होल्ड गरिएको जानकारी दिनुभएको छ। समिति बैठकमा खरेलले भने आफूमाथि उठेका विषयमा कुनै संलग्नता नरहेको दावीसहित तथ्यहीन आरोप लगाइएको जिकिर गर्नुभएको थियो। आफूले अहिलेसम्म कुनै व्यक्तिबाट पैसा नलिएको, अनुदान मिलाइदिन्छु नभनेको र पोखराको जग्गाबारे केही थाहा नभएको खरेलको जिकिर थियो। असोज 2 गते बसेको मन्त्री परिषद बैठकले 13 मुलुकका लागि राजदूत सिफारिश गरेको हो। उनीहरूमाथिको संसदीय सुनवाई जारी छ। संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको नयाँ कार्यकालका लागि नेपाल सदस्य राष्ट्रमा निर्वाचित भएको छ। न्यूयोर्कको राष्ट्रसंघीय मुख्यालयमा भएको निर्वाचनमा नेपाल अत्याधिक मतले निर्वाचित भएको हो। 180 मतमध्ये 173 मत पाएर एसिया प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित देशमध्ये सर्वाधिक मत पाउने देश बनेको छ। नेपाल सन् 2027-29 सम्मको कार्यकालका लागि निर्वाचित भएको हो। निर्वाचनपछि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। नियोगले मानवाधिकार, अन्तर्राष्ट्रिय कानून, मानव मर्यादा, समावेशिता र सामाजिक न्यायको प्रवर्धनमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ। यसअघि सन् 2018-20 र 21-23 सम्मको परिषद सदस्य रहिसकेको नेपाल आगामी सन् 2027 जनवरी 1 तेस्रो कार्यकालका लागि सदस्य राष्ट्र बन्न लागेको हो। दशैंका लागि काठमाडौँबाट घर जान गएको 5 दिनमा 1,30,000 भन्दा बढीले अग्रिम टिकट काटेको तथ्याङ्क आएको छ।
1: गएको 23 गतेदेखि लामो दूरीका सार्वजनिक बसका लागि टिकट बुकिङ खुलेको हो। यो अवधिमा 1,30,129 यात्रुले अग्रिम टिकट लिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। कार्यालयका अनुसार असोज 23 गते 21,300, असोज 24 र 25 गते 76,000, 26 गते 17,200 र हिजो 27 गते 15,550 यात्रुले टिकट बुकिङ गरेका छन्। यातायात महासंघले टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरे र यात्रा गर्न अनुरोध गरेको छ। दशैं लागेसँगै काठमाडौँ उपत्यकाका नाकाभित्र यात्रुको चहल पहल बढेको छ। उपत्यका ट्राफिक कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार हिजो बिहानदेखि आज बिहानसम्मको 24 घण्टामा 76,100 यात्रु बाहिरिएका छन्। घटस्थापना शुरू भएता सार्वजनिक गाडीबाट 1,87,700 यात्रु बाहिरिएको पनि उहाँले जानकारी दिनुभएको छ। काठमाडौँका फर्पिङ, नागडुङ्गा, थानकोट, भीमडुङ्गा, तिनपिप्ले र साँखु सहित भक्तपुरको जगाती र ललितपुरको भट्टे डाँडा नाका हुँदै देशका यात्रु बाहिरिएका हुन्।
0: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउन नपाइने भएको छ। विमानस्थल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै एयरपोर्ट क्षेत्र वरपर चंगा, ड्रोन, बेलुन उडान सहित लेजर लाइटको प्रयोगमा रोक लगाएको हो। जहाज उडान तथा अवतरणको समयमा विमानस्थल आसपास त्यस्ता सामग्री उडाउँदा सुरक्षामा गम्भीर असर पर्ने कार्यालयको भनाइ छ। कार्यालयले सूचनाको अवज्ञा गरे प्रचलित कानून बमोजिम कडा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। नेपाली बजारमा आज पनि सुन चाँदीको भाव घटेको छ। हिजो तोलामा 2,200 रूपियाँ घटेको सुनको भाव आज प्रति तोला 2,700 घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रति तोला 2,89,500 रूपियाँमा किनबेच भइरहेको छ। हिजो 2,92,200 कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। हिजो 4,355 रूपियाँमा कारोबार भएको चाँदी आज 100 घटेर तोलामा 4,255 किनबेच भइरहेको छ। विश्व एसियन गेम्समा पदक जित्ने खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापकलाई सरकारले पुरस्कार दिएको छ। सरकारले खेलकुद विकास नियमावली अनुसार नेपाललाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो। यसअघि 23 असोजमा बसेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ीलाई पुरस्कार दिने निर्णय गरेको थियो। हवस्त, खबर यति नै। नमस्कार।

0: KFBS Gorkha Radio.
1: हरियो डाँडामाथि हलो जोत्ने साथी

0: सन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दसैँका लागि काठमाडौँबाट घर जान गएको पाँच दिनमा 130,000 भन्दा बढीले अग्रिम टिकट काटेको तथ्याङ्क आएको छ।
4: गएको 23 गतेदेखि लामो दूरीका सार्वजनिक बसका लागि टिकट बुकिङ खुलेको हो। यो अवधिमा 130,129 यात्रुले अग्रिम टिकट लिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। कार्यालयका अनुसार असोज 23 गते 21,300, असोज 24 र 25 गते 76,000, 26 गते 17,200 र हिजो 27 गते 15,550 यात्रुले टिकट बुकिङ गरेका छन्। यातायात महासंघले टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरेर यात्रा गर्न अनुरोध गरेको छ। दशैं लागेसँगै काठमाडौँ उपत्यकाका नाकाभित्र यात्रुको चहल पहल बढेको छ। उपत्यका ट्राफिक कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार हिजो बिहानदेखि आज बिहानसम्मको 24 घण्टामा 76,100 यात्रु बाहिरिएका छन्। घटस्थापना शुरू भएता सार्वजनिक गाडीबाट 187,700 यात्रु बाहिरिएको पनि उहाँले जानकारी दिनुभएको छ। काठमाडौँका फर्पिङ, नागडुङ्गा, थानकोट, भीमडुङ्गा, तिनपिप्ले र साँखु सहित भक्तपुरको जगाती र ललितपुरको भट्टे डाँडा नाका हुँदै देशका यात्रु बाहिरिएका हुन्।
3: संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार परिषदको नयाँ कार्यकालका लागि नेपाल सदस्य राष्ट्रमा निर्वाचित भएको छ। न्यूयोर्कको राष्ट्रसङ्घीय मुख्यालयमा भएको निर्वाचनमा नेपाल अत्यधिक मतले निर्वाचित भएको हो। 180 मत मध्ये 173 मत पाएर एसिया प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित मुलुकमध्ये सर्वाधिक मत पाउने मुलुक बनेको छ। नेपाल सन् 2027 1929 कार्यकालका लागि निर्वाचित भएको हो। निर्वाचनपछि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूप्रति आभार व्यक्त गरेको छ। नियोगले मानवाधिकार, अन्तर्राष्ट्रिय कानून, मानव मर्यादा, समावेशिता र सामाजिक न्यायको प्रवर्धनमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ। कोरियन भाषा परीक्षा आउँदो मंसिर 1 गतेदेखि सञ्चालन हुने भएको छ।
5: इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यसपटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकामा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थपिएका हुन्। परीक्षा क्षेत्र अनुसार सञ्चालन हुनेछ। नोभेम्बर 17 सेवा क्षेत्र, नोभेम्बर 18 वन क्षेत्रमा परीक्षा सञ्चालन हुनेछ। नोभेम्बर 20 कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने सूचना उल्लेख छ भने उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर 11 शुरू हुनेछ। यसपटकको परीक्षाका लागि 76,173 जनाले आवेदन दिएका छन्। यसपटक पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेको संख्या सबैभन्दा धेरै छ, जसमा 53,103 जनाले उत्पादनमूलक क्षेत्रमा परीक्षा दिनेछन्। कृषि तथा पशुपालनमा 20,907, वन क्षेत्रमा 1,124 र सेवा क्षेत्रमा 1,039 जनाले आवेदन दिएका छन्।
3: मलेसियाका लागि राजदूत प्रस्तावित चुनावी खरेलको संसदीय सुनवाई नै स्थगित भएको छ।
5: आज बसेको संसदीय सुनवाई समितिको बैठकमा सत्तारूढ रासुपाका सांसदहरूले खरेलमाथि थुप्रै प्रश्न उठाएपछि सुनवाई नै रोकिएको हो। रासुपा सांसद मधुकुमार चौलागाई र राजीव खत्रीले खरेलमाथि स्वार्थको द्वन्द, आर्थिक अनियमितता, म्यान पावर, व्यवसायीसँगको साँठगाँठ र योग्यता सम्बन्धी प्रश्न उठाउनु भएको थियो। खरेलमाथि थुप्रै प्रश्न उठेपछि समितिले थप अध्ययन गर्ने भन्दै सुनवाई अघि नबढाउने निर्णय गरेको हो। खरेलमाथि अनुदान दिलाउने नाममा लाखौं लिएको, सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोड़ौं असुलेको र म्यान पावर व्यवसायबाट रकम लिएको लगायतका आरोप लागेको छ। खरेलले केही म्यान पावर व्यवसायबाट राजदूतको पदमा काम गरिदिने प्रलोभन देखाएर रकम लिएको र तीनै व्यवसायले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्दै आएको र तराई मधेसका जग्गा प्रकरणमा समेत संलग्नता देखिएको भन्दै सांसद खत्रीले खरो प्रश्न उठाउनु भएको थियो। समिति सभापति बोधनारायण श्रेष्ठले खरेलमाथि उठेका विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएपछि सुनवाई होल्ड गरिएको जानकारी दिनुभएको छ। समिति बैठकमा खरेलले भने आफूमाथि उठेका विषयमा कुनै संलग्नता नरहेको दावीसहित तथ्यहीन आरोप लगाइएको जिकिर गर्नुभएको थियो। आफूले अहिलेसम्म कुनै व्यक्तिबाट पैसा नलिएको, अनुदान मिलाइदिन्छु नभनेको र पोखराको जग्गाबारे केही थाहा नभएको खरेलको जिकिर थियो। असोज 2 गते बसेको मन्त्री परिषद बैठकले 13 मुलुकका लागि राजदूत सिफारिश गरेको हो। उनीहरूमाथिको संसदीय सुनवाई जारी छ।
3: मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको जनाएको छ। महाशाखाले आज यो वर्षको मनसून नेपालको सबै भागबाट बाहिरिएको जानकारी दिएको हो। यो वर्ष असोज 17 गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिन शुरू गरेको थियो। सामान्यतया नेपालमा मनसून 13 जुनदेखि शुरू भएर 2 अक्टोबरमा बाहिरिन्छ, तर यो वर्ष 19 जुनमा मनसून भित्रिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

0: メロスは一番マラの候補
1: Yo, BFBS Cool Car Radio

0: मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको छ। महाशाखाले आज यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। यो वर्ष असोज 17 गतेदेखि नै पश्चिमी तथा केही उत्तरी भूभागबाट मनसुन बाहिरिन शुरू गरेको थियो। सामान्यतया नेपालमा मनसुन 13 जूनदेखि शुरू भई 2 अक्टोबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जूनमा मनसुन भित्रिएको थियो। घमाइरो हुनेछ। पहाडी भेगका एक दुई ठाउँमा 6 फुट वर्षाको सम्भावना भए पनि समग्रमा दशैंमा मौसम घमाइरो हुने मौसमविदहरूको भनाइ छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउन नपाइने भएको छ। विमानस्थल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै एयरपोर्ट क्षेत्रबाट चंगा, ड्रोन, बेलुन उडान सहित लेजर लाइटको प्रयोगमा रोक लगाएको हो। जहाज उडान तथा अवतरणको समयमा विमानस्थल आसपास त्यस्ता सामग्री उडाउँदा सुरक्षामा गम्भीर असर पर्ने कार्यालयको भनाइ छ। कार्यालयले सूचनाको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। चाडपर्व नजिकैसँगै ताप्लेजुङमा मासु तथा माछा पसल, खाद्यान्न, किराना, होटल व्यवसायहरूको अनुगमनलाई तीव्रता दिएको छ। उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु तथा माछा उपभोग गर्न पाउँछन् भन्ने उद्देश्यले संयुक्त बजार अनुगमन समितिले सदरमुकाम फुङलिङ बजारका पसलमा अनुगमन गरेको हो। अनुगमनको कार्य समय समयमा मात्र हुने प्रवृत्तिप्रति पनि व्यवसायी असन्तुष्टि छन्। कृष्ण फुरुम्बोको रिपोर्ट।
1: संयुक्त बजार अनुगमन समितिले चाडपर्वकै अगाडि हुने कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तु बिक्री लगायतको जोखिमबाट उपभोक्तालाई वञ्चित गर्न ताप्लेजुङको फुङलिङ बजारका पसलहरूको अनुगमन गरेको छ। अनुगमन केवल चाडपर्वको समयमा मात्र हुने र अन्य समयमा नहुने प्रवृत्तिप्रति भने व्यवसायी आफै नै असन्तुष्ट भएको दिलकुमार लिम्बू बताउनुहुन्छ।
2: बजार अनुगमन भनेको जब चाहिँ चाड पर्व लाग्यो जम्मा जम्मी वर्षमा एकचोटि, यो चाहिँ हुनु भएन। बजार अनुगमन गर्दाखेरि त महिनै पछि अब अथवा कम्तीमा भ्याइएन भने 2 महिनामा नभए 3 महिनासम्म त सेड्युली चाहिँ के अरे अनुगमन गर्दा हुन्छ नि त। अब जब चाहिँ बजार अनुगमनको नाममा वर्षमा एकचोटि आयो, त्यो भएन, ऊ भएन, त्यो भएन भनेर व्यवसायलाई थर्काउने, व्यवसायलाई अध्यक्ष पार्ने खालको चाहिँ अलिकति देखियो।
1: अनुगमनको क्रममा केही व्यवसायमा सुधार भएको पाइए पनि केही पसलहरूमा सरसफाई र व्यवसाय सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड समेत पालना नभएको पाइएको छ। सामान्य मापदण्ड पूरा नगरी सञ्चालन गरिएका पसललाई समितिले बन्द गर्न निर्देशन दिएको छ। अस्पतालका प्राविधिकले बिक्रीका लागि राखिएका माछाको प्राविधिक परीक्षण समेत गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालको भनाइ छ।
3: कम्तीमा अहिले चाहिँ मासु पसलहरू ठिक छन् कि छैनन्, मासुहरू यहाँबाट स्वच्छ तरिकाले बिक्री भइरहेको छ कि छैन भनेर यो अनुगमन गरिएको थियो र हामीले फेरि पनि अझै यसलाई चाहिँ सुझावकै रूपमा उहाँहरूलाई दिइराखेका छौँ। अझै हामी यसलाई चाहिँ बिस्तारै अब यो मासु जाँच ऐन पनि लागू हुने क्रममै छ, त्यसले गर्दाखेरि चाहिँ यो मासु पसलहरूलाई चाहिँ हामीले व्यवस्थित गर्नै पर्नेछ। यो मासु चाहिँ उपभोक्ताको थालमा चाहिँ एकदम स्वच्छ मासु चाहिँ हामीले पुर्याउनै पर्नेछ।
1: व्यवसायलाई कारवाही गर्नु मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु र व्यवसायलाई मापदण्ड अनुसार सञ्चालन गर्न प्रेरित गर्नु अनुगमनको प्रमुख उद्देश्य रहेको समितिको संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई बताउनुहुन्छ।
4: हामीले केवल दण्डात्मक मात्रै होइन कि हामीले कसरी गर्ने भनेर पनि सिकाइरहेका छौँ पछिल्लो समय। यो चाहिँ सिकाउनु पनि आवश्यक छ, यो हाम्रो दायित्व पनि हो र अनुगमनबाट फाइन्ड आउट भएका कुराहरूलाई हामीले व्यवसायलाई चाहिँ कडाईका साथ ती कुराहरू पालना गर्न भनेका छौँ र आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै जाने हाम्रो प्लान छ।
0: नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका 2 सांसदलाई स्पष्टीकरण सोधेको छ। साथै सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार प्रस्तुत भएको बजेट हिजो पारित गर्ने कार्यसूची थियो। एमाले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरेको थियो। तर ह्विप उल्लंघन गर्दै बैठकमा अनुपस्थित भएका पूर्व मन्त्री वीरबहादुर थापा र सामाजिक विकास समिति सभापति पाठकलाई एमाले 48 घण्टे स्पष्टीकरण सोधेको एमाले नेताहरूले बताएका छन्। बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गर्ने एमाले संसदीय दलको बैठक समेत पाठकले बहिष्कार गर्नुभएको थियो। थापाले भने प्रदेशसभा बैठकमा उपस्थित भए पनि हाजिर गर्नुभएको थिएन। विवादका बीच बजेट पारित भएपछि थापाले प्रदेशसभा बैठक बहिष्कार गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट राजीनामा समेत दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कपिलवस्तुको कृष्णनगर दुई ब्याङ्क रोडमा अनुगमनका क्रममा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका छन्। गल्ला पसल सञ्चालक महेश अग्रहरीले मट्टीतेल छर्किएर आगो लगाउने प्रयास गर्नुभएको हो। लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले अग्रहरीको चामल बोकेको पिकअपमा कागजपत्र नभेटेर कार्यवाहीका लागि भन्सारमा बुझाइएपछि अग्रहरीले मट्टीतेल छर्किएर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदा प्रसाद चौधरीले को चेक जाँचमा परेका अग्रहरीले मट्टीतेल छर्केर शरीरमा आगो लगाउन खोजेको तर प्रहरी र स्थानीयले जोगाएर उपचारका लागि अस्पताल पठाएको जानकारी दिनुभएको छ। शरीरमा मट्टीतेल छर्केर आगो लगाउन थालेपछि प्रहरीले तत्काल जोगाएपछि बेहोश भएका अग्रहरीलाई रूपन्देही भैरहवाको मेडिकल कलेज लगिएको हो। अग्रहरीले आफूले ल्याएको 60 बुरा चामलको बिल बिजक हुँदाहुँदै चामल नियन्त्रणमा लिइएको दावी गर्नुभएको छ। दशैंका लागि काठमाडौँबाट घर जान गएको 5 दिनमा 130,000 भन्दा बढीले अग्रिम टिकट काटेको तथ्याङ्क आएको छ।
4: गएको 23 गतेदेखि लामो दूरीका सार्वजनिक बसका लागि टिकट बुकिङ खुलेको हो। यो अवधिमा 130,129 यात्रुले अग्रिम टिकट लिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। कार्यालयका अनुसार असोज 23 गते 21,300, असोज 24 र 25 गते 76,000, 26 गते 17,200 र हिजो 27 गते 15,550 यात्रुले टिकट बुकिङ गरेका छन्। यातायात महासंघले टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरेर यात्रा गर्न अनुरोध गरेको छ। दशैं लागेसँगै काठमाडौँ उपत्यकाका नाकाभित्र यात्रुको चहल पहल बढेको छ। उपत्यका ट्राफिक कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार हिजो बिहानदेखि आज बिहानसम्मको 24 घण्टामा 76,100 यात्रु बाहिरिएका छन्। घटस्थापना शुरू भएता सार्वजनिक गाडीबाट 187,700 यात्रु बाहिरिएको पनि उहाँले जानकारी दिनुभएको छ। काठमाडौँका फर्पिङ, नागडुङ्गा, थानकोट, भीमडुङ्गा, तिनपिप्ले र साँखु सहित भक्तपुरको जगाती र ललितपुरको भट्टे डाँडा नाका हुँदै देशका यात्रु बाहिरिएका हुन्।
3: संसदीय सुनवाई समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित 13 राजदूतको सुनवाई सकिएको छ। सोमबारबाट शुरू भएको सुनवाई आज सकिएको हो। मन्त्री परिषदको असोज 2 गतेको बैठकले 13 मुलुकका लागि राजदूत सिफारिस गरेको थियो। साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गएको आइतबार हुथी विद्रोहीले आक्रमण गर्दा घाइते भएका 2 नेपाली खतरामुक्त रहेको खबर छ। साउदीको नेपाली दूतावासका अनुसार 2 उपचार भइरहेको छ। उनीहरू चाँडै नै अस्पतालबाट डिस्चार्ज हुने दूतावासका अधिकारीको भनाइ छ। हुथीको आक्रमणपछि 1 नेपालीलाई समेत पक्राउ गरिएको थियो। आक्रमणको भिडियो खिचेको आरोपमा पक्राउ परेका ती नेपालीलाई पनि रिहा गरिएको खबर छ। हुथी विद्रोहीको आक्रमणमा 1 ज्यान जानुका साथै 2 नेपाली सहित 11 घाइते भएका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: You're listening to BFBS, the Forces Station.
6: BFBS, the Forces Station.
7: Hey, happy Wednesday to you. It's Joe Carden on BFBS, the Forces Station. And welcome to a special show. We're calling it the Big Salute, Big Thank You today. All of our stations are coming together to look back at an incredible amount of fundraising for Armed Forces charities. So whether you're listening to BFBS right now at home, overseas, maybe you've got BFBS Radio 2 on, or maybe we are saying Namaste to you on BFBS Gurkha Radio. Stick about. We're going to get into all things Big Salute after this from The Strokes.

0: बडा दशैं सुरु भएसँगै च्याङ्रा भेडा खसी बोका काठमाडौँ भित्र्याउन थालिएको छ। यो वर्ष पनि हिमाली भेगबाट दशैंका लागि भेडा च्याङ्रा काठमाडौँ ल्याउन थालिएको हो। यसैगरी सिन्धुली धनुषा सिराहा सप्तरी बारा पर्सा मकवानपुर लगायत तराई मधेस र पहाड़ी जिल्लाबाट खसी बोका ल्याइएको छ। काठमाडौँका विभिन्न क्षेत्र भक्तपुरको सलाघारी लगायत ठाउँमा भेडा च्याङ्रा बिक्रीका लागि राखिएको छ। दशैंका बेला माग बढ़ी हुने हुँदा मुलुकका विभिन्न भागबाट काठमाडौँमा खसी बोका भेडा च्याङ्राको आपूर्ति संसदीय सुनवाई समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतको सुनवाई सकिएको छ। सोमबारबाट शुरू भएको सुनवाई आज सकिएको हो। मन्त्री परिषदको असोज 2 गतेको बैठकले 13 मुलुकका लागि राजदूत सिफारिश गरेको थियो। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिश गरेको थियो। यसैगरी इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरसन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। सुनवाई सकिएका राजदूतहरूको अनुमोदन गर्न भने बाँकी छ। कोरियन भाषा परीक्षा आउँदो मंगसिर 1 गते अर्थात नोभेम्बर 17 देखि 2027 फेब्रुअरी 25 तारीकसम्म सञ्चालन हुने भएको छ।
1: इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यसपटक परीक्षामा 2 वटा नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकामा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थपिएका हुन्। परीक्षा क्षेत्र अनुसार सञ्चालन हुनेछ। नोभेम्बर 17 देखि सेवा क्षेत्र, नोभेम्बर 18 देखि वन क्षेत्रमा परीक्षा सञ्चालन हुनेछ। नोभेम्बर 20 देखि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ भने उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर 18 देखि शुरू हुनेछ। यसपटकको परीक्षाका लागि 76,173 जनाले आवेदन दिएका छन्। यसपटक पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेको संख्या सबैभन्दा धेरै छ, जसमा 53,103 जनाले उत्पादनमूलक क्षेत्रमा परीक्षा दिनेछन्। कृषि तथा पशुपालनमा 20,907, वन क्षेत्रमा 1,124 र सेवा क्षेत्रमा 1,039 जनाले आवेदन दिएका छन्।
0: बुढी गण्डकी बाढ़ीका कारण उत्तरी गोर्खाको करिब 5,000 घर विद्युतविहीन बनेका छन्। आइतबार चुम्नुबुरी 6 उङलिङलुङ खोला तर्फबाट बुढी गण्डकीमा आएको बाढ़ीले पालिकाको वडा नम्बर 3 जगतको सिर्दिवास उहिया लघु जलविद्युत आयोजना बगाएको थियो। बाढ़ीले आयोजना बगाएपछि चुम्नुबुरी वडा नम्बर 3 र वडा नम्बर 6मा विद्युत अवरूद्ध भएको सिर्दिवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले जानकारी दिनुभएको छ। गुरूङका अनुसार चुम्नुबुरीको लोकपा, दुङला, न्याक, फिल्म, चिसापानी, आङ्गा, सर्स्यु, नागचेत, घट्टी खोला, पाङसिङ, जगत, सल्लेरी, पैयु, भालुवन, सिर्दिवास, रजगतमा विद्युत अवरूद्ध भएको छ, जसका कारण 971 घरधुरी प्रभावित भएका छन्। विद्युत नहुँदा उत्तरी गोर्खाको गाउँ बस्ती समस्यामा परेको चुम्नुबुरीका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभएको छ। विद्युत र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ। उत्तरी गोर्खाको बाढ़ी प्रभावित क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुम्नुबुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरूङले बताउनु भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन र बलून उडाउन नपाइने भएको छ। विमानस्थल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै एयरपोर्ट क्षेत्र वरपर चंगा, ड्रोन, बलून उडान सहित लेजर लाइटको प्रयोगमा रोक लगाएको छ। जहाज उडान तथा अवतरणको समयमा विमानस्थल आसपास यस्ता सामग्री उडाउँदा सुरक्षामा गम्भीर असर पर्ने कार्यालयको भनाई छ। साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गएको आइतबार हुथी विद्रोहीले आक्रमण गर्दा घाइते भएका 2 जना नेपाली खतरामुक्त रहेको खबर छ। साउदीको नेपाली दूतावासका अनुसार 2 जनाको उपचार भइरहेको छ। उनीहरू चाँडै नै अस्पतालबाट डिस्चार्ज हुने दूतावासका अधिकारीको भनाइ छ। हुथीको आक्रमणपछि एकजना नेपालीलाई समेत पक्राउ गरिएको थियो। आक्रमणको भिडियो खिचेको आरोपमा पक्राउ परेका 3 नेपालीलाई पनि रिहा गरिएको खबर छ। हुथी विद्रोहीको आक्रमणमा 1 जनाको ज्यान जानुका साथै 2 नेपाली सहित 11 जना घाइते भएका थिए। दूतावासले साउदी सरकारका सूचना र सुरक्षा सम्बन्धी मार्गदर्शन पालना गर्न र कुनै समस्या परेमा तुरन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ। प्रधानमन्त्री बालन्ड शाहले काभ्रे पलाञ्चोकको 5 खालकी पलाञ्चोक भगवतीको दर्शन गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: नेपालबाट भिसाको उद्देश्य विपरीतका काममा संलग्न भएको आरोपमा 24 जना दक्षिण कोरियाली नागरिकलाई निष्कासन गरिएको छ. अध्यागमन विभागले नेपाल बसाई शंकास्पद देखिएको र भिसाको उद्देश्य विपरीत काम गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको जनाएको छ. जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धानका लागि असोज 23 गते विभागमा उपस्थित गराएका उनीहरूको भिसा रद्द गरी निष्कासन गरिएको विभागले जनाएको छ. उनीहरू मोरङको सुन्दर हरैचा 7 को मालती मार्गको सुन्दर डाँडा क्षेत्रको नेपाल न्यू कोभिनेन्ट कलेजको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए. पर्यटक भिजामा नेपाल आएका उनीहरूलाई धार्मिक गतिविधिमा सहभागी भएको सूचनाको आधारमा प्रहरीले पक्रेको थियो. विभागका अनुसार उनीहरूलाई अध्यागमन कानून बमोजिम 50,000 रूपियाँ जरिवाना गरिएको छ. साथै नेपालबाट प्रस्थान गरेको मितिले 3 वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी उनीहरूलाई प्रतिबन्ध समेत लगाइएको छ. संगठित अपराधको मुद्दा खेपेकाहरूलाई पनि मिलापत्रबाट मुद्दा टुङ्ग्याउने बाटो खुलेको छ. महान्यायाधिवक्ता कार्यालयले संगठित अपराधसँगै अर्को आरोप पुष्टि भएको अवस्थामा समेत मुद्दामा मिलापत्र गर्न सकिने भने मातहतका कार्यालयमा परिपत्र गरेको छ. मिलापत्र हुने अर्को कसुर स्थापित भएको तर मुद्दा हेरेको अदालतले संगठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ. कार्यालयले गएको साता यसबारे परिपत्र गरेको हो. 3 वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा 2 भन्दा बढी व्यक्तिको संलग्नतामा संगठित रूपमा अपराध गरेमा संगठित अपराधको मुद्दा चल्छ. यस्तो अवस्थामा आरोपितहरूलाई मूल कसुरका अतिरिक्त 1.5 गुणा सजाय हुन सक्छ. यसअघि संगठित अपराधमा मिलापत्रको व्यवस्था थिएन. कार्यालयले मिलापत्र हुने र नहुने मुद्दा एकसाथ पेश भएमा पनि आंशिक मिलापत्र गर्न सकिने जनाएको छ. चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा मासु तथा माछा पसल खाद्यान्न किराना होटल व्यवसायहरूको अनुगमनलाई तीव्र पारेको छ. उपभोक्ताले स्वस्थ र गुणस्तरीय मासु तथा माछा उपभोग गर्न पाउन् भन्ने उद्देश्यले संयुक्त बजार अनुगमन समितिले सदरमुकाम फुङलिङ बजारका पसलमा अनुगमन गरेको छ. अनुगमनको कार्य समयमा हुने प्रवृत्तिप्रति व्यवसायी असन्तुष्ट छन्. कृष्ण फुरुम्बोको रिपोर्ट.
4: संयुक्त बजार अनुगमन समितिले चाडपर्वकै अगाडि हुने कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तु बिक्री लगायतको जोखिमबाट उपभोक्तालाई वञ्चित गर्न ताप्लेजुङको फुङलिङ बजारका पसलहरूको अनुगमन गरेको छ. अनुगमन केवल चाडपर्वको समयमा मात्र हुने र अन्य समयमा नहुने प्रवृत्तिप्रति भने व्यवसायी आफै नै असन्तुष्ट भएको दिलकुमार लिम्बू बताउनुहुन्छ.
5: बजार अनुगमन भनेको जब चाहिँ चाडपर्व लाग्यो जम्मा जम्मी वर्षमा एकचोटि, यो चाहिँ हुनु भएन. बजार अनुगमन गर्दाखेरि त महिनै पछि अब अथवा कम्तीमा भ्याइएन भने 2 महिनामा नभए 3 महिनासम्ममा त सेड्युली चाहिँ के अरे अनुगमन गर्दा हुन्छ नि त. अब जब चाहिँ नि बजार अनुगमनको नाममा वर्षमा एकचोटि आयो, त्यो भएन, ऊ भएन, त्यो भएन भनेर व्यवसायलाई फर्काउने, व्यवसायलाई अत्यसाय पार्ने खालको चाहिँ अलिकति देखियो.
4: अनुगमनको क्रममा केही व्यवसायमा सुधार भएको पाइए पनि केही पसलहरूमा सरसफाई र व्यवसाय सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड समेत पालना नभएको पाइएको छ. सामान्य मापदण्ड पूरा नगरी सञ्चालन गरिएका पसललाई समितिले बन्द गर्न निर्देशन दिएको छ. अस्पतालका प्राविधिकले बिक्रीका लागि राखिएका माछाको प्राविधिक परीक्षण समेत गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालको भनाइ छ.
6: कम्तीमा अहिले चाहिँ मासु पसलहरू ठिक छन् कि छैनन्, मासुहरू यहाँबाट स्वच्छ तरिकाले बिक्री भइरहेको छ कि छैन भनेर यो अनुगमन गरिएको थियो र हामीले फेरि पनि अझै यसलाई चाहिँ सुझावकै रूपमा उहाँहरूलाई दिइराखेका छौँ. अझै हामी यसलाई चाहिँ बिस्तारै अब यो मासु जाँच ऐन पनि लागू हुने क्रममै छ, त्यसले गर्दाखेरि चाहिँ यो मासु पसलहरूलाई चाहिँ हामीले व्यवस्थित गर्नै पर्नेछ. यो मासु चाहिँ उपभोक्ताको थालमा चाहिँ एकदम स्वच्छ मासु चाहिँ हामीले पुर्याउनै पर्नेछ.
4: व्यवसायलाई कारवाही गर्नु मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु र व्यवसायलाई मापदण्ड अनुसार सञ्चालन गर्न प्रेरित गर्नु अनुगमनको प्रमुख उद्देश्य रहेको समितिको संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई बताउनुहुन्छ.
7: हामीले केवल दण्डात्मक मात्रै होइन कि
2: हामीले कसरी गर्ने भनेर पनि सिकाइरहेको छौँ पछिल्लो समय. यो चाहिँ सिकाउनु पनि आवश्यक छ र यो हाम्रो दायित्व पनि हो र अनगाउनबाट फाइन्ड आउट भएका कुराहरूलाई हामीले व्यवसायलाई चाहिँ कडाइका साथ ती कुराहरू पालना गर्न भनेका छौँ.
3: विश्व एसियन गेम्समा पदक जित्ने खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई सरकारले पुरस्कार दिएको छ. हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.
1: यो BFBS कुलकर्ण रेडियो हो.

0: विभिन्न 13 मुलुकका लागि प्रस्तावित नेपाली राजदूतमध्ये 10 जनाको नाम संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ। आज समितिबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमन, दक्षिण कोरिया, स्पेन र श्रीलंका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको हो। समितिबाट भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि गौरव शमशेर जबराको नाम अनुमोदन भएको छ। त्यस्तै जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरसन र श्रीलंका लागि डाक्टर मञ्जला झाको नाम अनुमोदन भएको छ। यसैबीच साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनवाई समितिबाट अनुमोदनका लागि अस्वीकृत भएको छ। जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न प्रश्न उठेपछि सर्वसम्मतिले नाम अस्वीकृत भएको हो। सुनारमाथि विभिन्न बुँदामा आरोपहरू लागेका थिए। ती आरोपहरूबारे संसदीय समितिमा पनि छलफल भएको थियो। छलफलपछि समितिले निर्णय सुनाउँदै सुनारको नाम अस्वीकृत भएको जानकारी गराएको हो। यसैबीच मलेसियाका लागि राजदूत प्रस्तावित चुडामणी खरेलको संसदीय सुनवाई नै स्थगित भएको छ।
1: आज बसेको संसदीय सुनवाई समितिको बैठकमा सत्तारूढ रासोपाका सांसदहरूले खरेलमाथि थुप्रै प्रश्न उठाएपछि सुनवाई नै रोकिएको हो। रासोपा सांसद मधुकुमार चौलागाई र राजीव खत्रीले खरेलमाथि आर्थिक अनियमितता, म्यान पावर व्यवसायीसँगको साँठगाँठ र योग्यता सम्बन्धी प्रश्न उठाउनु भएको थियो। सुनवाईका क्रममा सांसद खत्री,
2: तपाईँले झापामा केही स्थानीयहरूसँग अनुदान मिलाइदिन्छु भनेर लाखौं रुपियाँ लिएको र तपाईँले अहिले त्यो तिर्न सुरु गरेको, तिर्ने क्रममा रहेको र सामाजिक सञ्जाल पनि तपाईँ धेरैवटा प्रयोग गर्ने, कतिपयलाई पैसा लिइसकेपछि ब्ल्याकलिस्टमा राख्ने गरिएको भनेर केही प्रमाणसहितका उजुरीहरू हामीलाई प्राप्त भएका छन्। केही मेन पावरसँग चाहिँ तपाईँले राजदूत भएर काम गर्छु भनेर केही रकम लिएको, तिनैले उपलब्ध गराएको गाडी चढ्ने गरेको भनेर गाडी नम्बर सहित पनि यहाँ केही उपलब्ध भएका छन्। तपाईँले विभिन्न संघ संस्थाहरूमा काम गर्दाको लाखौं रुपियाँ बेरुजु रहेको पनि आएका छन्। त्यसै गरी पोखराको सार्वजनिक जग्गा मिलाइदिन्छु भनेर करोडौँ रुपियाँ लिएको भन्ने पनि त्यो पनि कागज सहित नै यहाँ प्राप्त भएका छन्। तराई मधेस एरियाका जग्गाहरूका सन्दर्भमा तपाईँका नामहरू त्यत्तिकै मात्रामा अहिले प्राप्त भएका छन्। अनियमितता, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन लगायतको विषय जोडिएको हुँदा तपाईँलाई नेपाल सरकारले अहिले सिफारिस गरे पनि हामीले किन अनुमोदन गर्ने?
1: समिति बैठकमा खरेलले भने आफूमाथि उठेका विषयमा कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ।
3: मैले अहिलेसम्म कसैलाई पनि कुनै पनि अनुदान मिलाइदिन्छु भनेर बोलेको छैन, कुनै पनि व्यक्तिहरूबाट त्यसरी रकम लिएको पनि छैन। यी तथ्यहीन कुराहरूलाई हुन् जस्तो लाग्छ मलाई। पोखराको जग्गाको विषयमा मलाई त पोखराको जग्गा आनामा जान्छ कि हातमा जान्छ कि रोपेर जान्छ पनि जानकारी छैन। नेपाल यो खेलकुद संघको नाममा चाहिँ केही विरोधीहरू छ कि परिषदमा भन्नुभयो, त्यसमा चाहिँ कागजी प्रक्रियाहरू सबै पुर्याइसकेका छन्। अब म त्यसको चाहिँ महासचिवको नाताले मैले व्यवस्थापकीय कामहरू गर्ने हो, त्यसको चेकको कामहरू भनेको चाहिँ अध्यक्षज्यू र चाहिँ कोषाध्यक्षज्यूको अनिवार्य हस्ताक्षर रहन्छ। त्यहाँ चाहिँ उहाँहरूले नै त्यो प्रक्रियागत रूपमा हेर्नुहुन्छ।
2: झापाका जनताहरूसँग अनुदान मिलाइदिन्छु भनेर लिएको सम्पूर्ण कुरा झुट हुन्। हामीसँग प्राप्त भएका अडियोहरू जे छन् उहाँहरूले तपाईँमाथि लगाएको र तपाईँले तिर्छु भनेर तपाईँले उहाँलाई भनेका कुराहरू ती सबै गलत हुन्थे।
1: खरेलमाथि थुप्रै प्रश्न उठेपछि समितिले थप अध्ययन गर्ने भन्दै सुनवाई अघि नबढाउने निर्णय गरेको हो। असोज 2 गते बसेको मन्त्री परिषद बैठकले 13 मुलुकका लागि राजदूत सिफारिश गरेको हो। उनीहरूमाथिको संसदीय सुनवाई जारी छ।
0: यसैबीच केही बेर अघि प्राप्त जानकारी अनुसार मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणी खरेलको नाम अस्वीकृत भएको छ। संघीय संसदको संसदीय सुनवाई समितिबाट नाम अनुमोदनका लागि अस्वीकृत भएको हो। यसैबीच प्रस्तावित बाँकी राजदूतको विषयमा छलफल भइरहेको र छिट्टै निर्णय गरिने संसदीय सुनवाई समितिका सदस्य आनन्द प्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ। काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिम प्राप्त कुकुरसम्म परिचालन गरिएको जनाएको छ। दशैं तिहारका बेला सुरक्षा बलियो पार्न काठमाडौँ उपत्यकामा 3,500 प्रहरी परिचालन गरिएको छ। चाडपर्वको बेला बजार, सार्वजनिक स्थल, यातायात र बढ़ी आवत जावत हुने क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका गतिविधि नियन्त्रण गर्न विशेष योजनाका साथ प्रहरी परिचालन गरिएको काठमाडौँ प्रहरीले जनाएको छ। चाडपर्व मनाउन गाउँघर जाने, किनमेलका लागि बजार निस्कने र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दान बहादुर थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 100 जनालाई सादा पोसाकमा खटाइएको छ। उनीहरूले सार्वजनिक स्थल र भीड़भाड़ हुने क्षेत्रमा निगरानी गर्ने, शंकास्पद गतिविधि पहिचान र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्ने उहाँको भनाई छ। सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल र तालिमप्राप्त कुकुर समेत प्रयोग गरिएको परिसरले जनाएको छ। काठमाडौँ उपत्यका 14 क्षेत्रलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिएको एसपी थापाको भनाई छ। प्रहरीले आम नागरिकलाई समेत सजग रहन अनुरोध गरेको छ। आफ्नो घर र सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सजग रहन र शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई जानकारी दिन समेत प्रहरीले अनुरोध गरेको छ। सरकारले अबदेखि नागरिकले चाहेकै ठाउँमा नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले आज मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभएको छ। यो सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड सिम कार्ड हुलाक मार्फत घर दैलोमै पाउन सक्नेछन्। सेवाको शुभारम्भ कार्यक्रममा मन्त्री तिमिल सिन्हाले हुलाक सिम सेवाको समय छुट्याउन निर्देशन दिनुभएको छ।
4: को समयभन्दा तपाईँहरूले प्लान गर्नुभएको समयभन्दा अथवा प्रमिस गर्नुभएको समयभन्दा अगाडि पुर्याउन कोसिस गर्नुहोला। हामी स्लोली एन्ड ग्रेजुअली यो हुलाक सिस्टमलाई स्ट्रेन्थन पनि गर्दैछौँ, यसको क्यापेसिटी बिल्डिङ पनि गर्दैछौँ, यसलाई एउटा एफिसियन्ट अर्गनाइजेसनको रूपमा, इन्स्टिट्युसनको रूपमा डेभलप पनि गर्दैछौँ। भोलिका दिनहरूमा एकदमै छिटो, दिनमा होइन कि घन्टामा चाहिँ पुर्याउने गरी पनि यसको क्यापेसिटी बिल्ड गर्नुपर्छ। सहरी क्षेत्रहरूमा त मेरो हिसाबमा चाँडै नै गर्नुहुन्छ। अब यसको प्र्याक्टिस पनि हामीले हेरेर एक हप्ता, दुई हप्ता, तिन हप्तामा चाहिँ कति टाइम लागिरहेछ, कसरी डेलिभर भइरहेछ, पब्लिक ह्याप्पी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ मेजर गरेर, असेस गरेर चाहिँ आफ्नो द वे वी वर्क त्यसलाई अलिकति रिभाइज पनि गर्नुपर्छ होला।
0: यो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिम कार्ड लिन दूरसञ्चार कार्यालय पुगिराख्नुपर्ने छैन। मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको छ। महाशाखाले आज यो वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। यो वर्ष असोज 17 गतिदेखि नै पश्चिमी तथा केही उत्तरी भूभागबाट मनसुन बाहिरिन शुरू गरेको थियो। सामान्यतया नेपालमा मनसुन 13 जुनदेखि शुरू भएर 2 अक्टोबरमा बाहिरिन्छ, तर यो वर्ष 19 जुनमा मनसुन भित्रिएको थियो। मनसुन सरदरमिति भन्दा 12 दिनपछि बाहिरिएको छ। अब खबर फटाफट।
5: तुलसीपुर प्रहरीले अबदेखि बडी वन क्यामेरा प्रयोग गर्ने। गोर्खा मोडल कलेजले दिएको बडी वन क्यामेराले ड्युटीका बेला हुने गतिविधि र घटना अडियो र भिडियो सहित रेकर्ड गर्ने। आउँदो 31 कार्तिक 9 गतिसम्म काभ्रेमा टिप्पर चलाउन रोक। फुलपातीदेखि पूर्णिमासम्म टिप्पर चलाएको पाइए कार्यवाही गर्ने प्रशासनको चेतावनी। गएको 2 सातामा कोरला नाकाबाट 2500 बढी विद्युतीय गाडी भित्रिए, तर सड़क यात्रा सहज नभएपछि मोस्ताङबाट बाहिर निकाल्न सकिएन। दशैं लागेसँगै नेपालगञ्ज सहर दुर्गामूर्तिले झकिझकाऊ। सहरका चोक चोक र गल्ली गल्लीमा स्थापना गरिएका दुर्गामूर्तिमा बिहानैदेखि रातिसम्म पूजाआजा र भजन कीर्तन। भरतपुरको राजमार्ग सहित बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा। महानगरका संवेदनशील क्षेत्रमा 418 नयाँ सिसी क्यामेरा जडान। पुराना 204 सिसी क्यामेरा पनि सञ्जालमा जोडिँदै जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रूम बनाएर अनुगमन समेत थालियो।
0: रूसले ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेपछि युक्रेनमा करिब 6 लाख मानिसहरू विद्युत सेवाबाट वञ्चित भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको समेत उल्लंघन गर्दै रूसले आक्रमण गरेको आरोप लगाउनु भएको छ। रूसी आक्रमणमा युक्रेनको राजधानी किएव र आसपासका क्षेत्र र खार्किभ क्षेत्रका ऊर्जा र संचार पूर्वाधारलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। किबमा फेरि अर्को रात अनिदोमै बितेको युक्रेनी सांसद लिसा यास्कोले बताउनु भएको छ।
6: Since the end of August we have 24/7 attacks with the new types of weapon, it's reactive drones that Russia is using plus ballistic, so simply you are always attacked. In winter it will get even worse, but in the recent week we already had serious water cuts, serious electricity cuts.
0: र विश्व एसियन गेम्समा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सरकारले पुरस्कार दिएको छ। सरकारले खेलकुद विकास नियमावली अनुसार नेपाललाई पदक जिताउने करान्तिका तेन्जिङ शर्मा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो। यसअघि 23 असोजमा बसेको मन्त्री परिषदको बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: यो बीएफबीएस गोरखा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भए? नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
1: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियो, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ स्वास्थ्य यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रुसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसायासको भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन। कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिनँ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रुस र जर्मनी बीचको नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्ही के युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस सुरु गर्दै उनका वकिलले भने, कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानुनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मङ्गलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढेको छ, जुन अपेक्षाभन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ्नुको कारण भएको बताइएको छ। र इन्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 बढी मानिसहरूमा श्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इन्डोनेसियाका राष्ट्रपति प्राबो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरुङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशङ्करसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशङ्करसँग भने गुरुङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी सुरुमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौँ।
3: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरूको चाहिँ एक अर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी पूरा गरि नै राखेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बोर्डर एरियामा चाहिँ कहिलेकाहीँ केही तत्त्वहरूले ओपन बोर्डरको फाइदा लिएर चाहिँ बोर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ र त्यसमा चाहिँ हामीले के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशङ्करसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
3: यस जयशङ्करज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशङ्करज्यू पनि विदेश जाँदै हुनुहुन्थ्यो उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बिचमा चाहिँ विशेष गरी उहाँहरूको बिचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशङ्करज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
3: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौँ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौँ, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढीकै झल्को दिने गरी गत आइतबार बुढी गण्डकीमा आएको बाढी समेत हिम पहिरोबाटै सुरु भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रधानले बुढी गण्डकी बाढीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट सुरु भएको बाढीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै सुरु भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र, पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानी को मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। र सुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रियान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए। आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
5: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ अलिक 2-3 इपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घन्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घन्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोशी तर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसुन 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदर मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसुनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसुन कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
6: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी, त्यो चाहिँ देखिया छ।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
6: पश्चिमका पहाडी भूभागहरू, कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेशका पहाडी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेश पहाडी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसुन अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सरदर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
6: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ स्वात्तै यो मनसुनको रेनफल जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दसैँ अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिया छ।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
6: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बङ्गालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
0: उनी थिइन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रुसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
2: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेसएक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रुसले के, कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सेटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बिबिसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોરખા રેડિયો હો ગોરખા રેડિયો હો.
1: मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुनावी खरेलको नाम अस्वीकृत भएको छ. खरेललाई संसदीय सुनवाई समितिले सर्वसम्मतिले अस्वीकृत गरेको हो. समितिका सांसदहरूलाई वाट्सएपमा प्राप्त उजुरी र अडियो तथा भिडियोको आधारमा समितिले अस्वीकृत गरेको जनाएको छ. समिति बैठकमा खरेलमाथि सुनवाईका क्रममा स्वार्थको द्वन्द, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उठेका थिए.
2: रासोपा सांसद मधुकुमार चौलागाई र राजीव खत्रीले खरेलमाथि आर्थिक अनियमितता, म्यान पावर व्यवसायीसँगको साठगाँठ र योग्यता सम्बन्धी प्रश्न उठाउनु भएको थियो. सुनवाईका क्रममा सांसद खत्री,
3: तपाईँले झापामा केही स्थानीयहरूसँग अनुदान मिलाइदिन्छु भनेर लाखौं रुपियाँ लिएको र तपाईँले अहिले त्यो तिर्न सुरु गरेको, तिर्ने क्रममा रहेको र सामाजिक सञ्जाल पनि तपाईँ धेरैवटा प्रयोग गर्ने, कतिपयलाई पैसा लिइसकेपछि ब्ल्याकलिस्टमा राख्ने गरिएको भनेर केही प्रमाणसहितका उजुरीहरू हामीलाई प्राप्त भएका छन्. केही मेन पावरसँग चाहिँ तपाईँले राजदूत भएर काम गर्छु भनेर केही रकम लिएको, तिनैले उपलब्ध गराएको गाडी चढ्ने गरेको भनेर गाडी नम्बर सहित पनि यहाँ केही उपलब्ध भएका छन्. तपाईँले विभिन्न सङ्घ संस्थाहरूमा काम गर्दाको लाखौं रुपियाँ बेरुजु रहेको पनि आएका छन्. त्यसै गरी पोखराको सार्वजनिक जग्गा मिलाइदिन्छु भनेर करोडौँ रुपियाँ लिएको भन्ने पनि त्यो पनि कागजसहित नै यहाँ प्राप्त भएका छन्. तराई मधेस एरियाका जग्गाहरूका सन्दर्भमा तपाईँका नामहरू त्यत्तिकै मात्रामा अहिले प्राप्त भएका छन्. अनियमितता, स्वार्थको द्वन्द, आर्थिक लेनदेन लगायतको विषय जोडिएको हुँदा तपाईँलाई नेपाल सरकारले अहिले सिफारिस गरे पनि हामीले किन अनुमोदन गर्ने.
2: समिति बैठकमा खरेलले भने आफूमाथि उठेका विषयमा कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ.
4: मैले अहिलेसम्म कसैलाई पनि कुनै पनि अनुदान मिलाइदिन्छु भनेर बोलेको छैन. कुनै पनि व्यक्तिहरूबाट त्यसरी रकम लिएको पनि छैन. यी तथ्यन कुराहरूलाई हुन् जस्तो लाग्छ मलाई. पोखराको जग्गाको विषयमा मलाई त पोखराको जग्गा आनामा जान्छ कि हातमा जान्छ कि रोपेन जान्छ पनि जानकारी छैन. नेपाल यो खेलकुद संघको नाममा चाहिँ केही विरोधहरू छ कि परिषदमा भन्नुभयो, त्यसमा चाहिँ कागजी प्रक्रियाहरू सबै पुर्याइसकेका छन्. अब म त्यसको चाहिँ महासचिवको नाताले मैले व्यवस्थापकीय कामहरू गर्ने हो. त्यसको चेकको कामहरू भनेको चाहिँ अध्यक्षज्यू र चाहिँ कोषाध्यक्षज्यूको अनिवार्य हस्ताक्षर रहन्छ. त्यहाँ चाहिँ उहाँहरूले नै त्यो प्रक्रियागत रूपमा हेर्नुहुन्छ.
3: झापाका जनताहरूसँग अनुदान मिलाइदिन्छु भनेर लिएको सम्पूर्ण कुरा झुट हुन्. हामीसँग प्राप्त भएका अडियोहरू जे छन् उहाँहरूले तपाईँमाथि लगाएको र तपाईँले तिर्छु भनेर तपाईँले उहाँलाई भनेका कुराहरू ती सबै गलत हुन्थ्यो.
4: गलत हुनु मसँग जोडिएको विषय होइन. मैले आर्थिक लेनदेन पैसा पनि गरेको छैन.
1: 13 राजदूत सिफारिश भएकामा 10 नाम भने सर्वसम्मतिबाट अनुमोदन भएको हो. समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने होल्डमा राखेको छ. समितिले थापाको विषयमा थप बुझ्न कागजात मगाइएको उल्लेख गर्दै थापाको नाम होल्डमा राखिएको र कागजात प्राप्त भएपछि सुनवाईबारे निर्णय गरिने जनाएको छ. यसअघि आजै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत भएको थियो. समितिले सर्वसम्मतिले सुनारको नाम अस्वीकृत गरेको हो. सुनार विरूद्ध महिला हिंसाको उजुरी परेको थियो. गएको असोज 2 सरकारले सुनारको नाम सिफारिस गरेको थियो. सुनारको उच्च नैतिक चरित्र नपुगेको ठहर गर्दै समितिले नाम अस्वीकृत गरेको हो. निर्णय प्रक्रिया अघि रासोपा सांसद गजला समी मिया मिखरानीले छलफलपछि सुनार राजदूत हुन अयोग्य रहेको जानकारी गराउनु भएको थियो. रासोपाका प्रमुख सचेतक सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुति डकुमेन्ट र योग्यता राम्रो देखिए पनि पुरानो घटनाका कारण नैतिक चरित्रको प्रश्न उठेकाले नाम अस्वीकृत गर्नुपर्ने अवस्था आएको समितिमा बताउनु भएको थियो. देशको राजदूत भएर जाने प्रतिष्ठित पदमा विवाद नहोस् भन्ने चाहनाका कारण अस्वीकृत गर्नु परेको उहाँको भनाइ छ. लगत्तै समिति सभापति बोध नारायण श्रेष्ठले नाम अनुमोदन गर्ने प्रस्ताव राखे पनि समितिले सर्वसम्मतिले नाम अस्वीकृत गरेको हो. रूसले ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेपछि युक्रेनमा करिब 600,000 मानिसहरू विद्युत सेवाबाट वञ्चित हुनु परेको छ. युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामको समेत उल्लङ्घन गर्दै रूसले आक्रमण गरेको आरोप लगाउनु भएको छ. किएवमा फेरि अर्को रात अनिदोमै बिताउनु परेको युक्रेनी सांसद लिसा यास्कोले बताउनु भएको छ.
5: Since the end of August we have 24/7 attacks with the new types of weapon. It's reactive drones that Russia is using plus ballistic, so simply you are always attacked. In winter it will get even worse, but in the recent week we already had serious water cuts, serious electricity cuts.
1: चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्ना माग तत्काल पूरा नभए स्थगित सत्याग्रह लगायतका सशक्त आन्दोलन फेरि शुरू गर्न बाध्य हुने चेतावनी दिनुभएको छ। विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द अन्त्य गर्न गेटा शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न र विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्नु भएको छ। अहिलेसम्मका

0: અન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: रसुवा नुवाकोट र धादिङका 4108 घरधुरीलाई 45,000 रुपियाँका दरले नगद वितरण गरिएको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्लुएफपीले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी रकम दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। तथ्याङ्क प्रमाणीकरण बाँकी रहेका 1400 जति घरधुरीलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। रेडक्रस लगायत अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 अनुसार वितरण गरिने जनाइएको छ। विभिन्न मुलुकका 13 प्रस्तावित नेपाली राजदूतमध्ये 10 जनाको नाम संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ। समितिबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमन, दक्षिण कोरिया, स्पेन र श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको हो। समितिबाट भारतका लागि डाक्टर निश्वनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा र बेलायतका लागि गौरव शमशेर जबराको नाम अनुमोदन भएको छ। जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरसन र श्रीलङ्काका लागि डाक्टर मञ्जला झाको नाम अनुमोदन भएको छ। काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिम प्राप्त कुकुरसम्म परिचालन गरिएको जनाएको छ। दशैं तिहारको बेला सुरक्षा बलियो पार्न काठमाडौँ उपत्यकामा 3,500 प्रहरी परिचालन गरिएको छ। चाडपर्वको बेला बजार, सार्वजनिक स्थल, यातायात र बढी आवत जावत हुने क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका गतिविधि नियन्त्रण गर्न विशेष योजनाका साथ प्रहरी परिचालन गरिएको काठमाडौँ प्रहरीले जनाएको छ। चाडपर्व मनाउन घर जाने, किनमेलका लागि बजार निस्कने र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। ढोरपाटन शिकार आरक्षमा नाउर झारलको गणना गरिने भएको छ।
4: शिकारको कोटा निर्धारण गर्न आरक्षले 5-5 वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ। यो आर्थिक वर्षको दोस्रो त्रैमासिक शुरू भएसँगै नाउर र झारलको गणनाका लागि प्राविधिक र कर्मचारीलाई 7 वटै शिकार ब्लकमा खटाइने आरक्षले जनाएको छ। यो आरक्षकमा सुतिबाङ, फागुने, बार्से, सिंह, दोगाडी, घुस्तुङ र सुन दहसहित 7 वटा शिकार ब्लक छन्। टाउको गण्डे विधिबाट नाउर र झारलको गणना गरिने आरक्षक कार्यालयले जनाएको छ। 2079 गणना गरिएको थियो। त्यति बेला 1290 नाउर र 744 झारल फेला परेका थिए। गणनामा फेला पर्ने नाउर र झारलको संख्या उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्र निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको वार्षिक कोटा तोक्ने गरेको छ। हाल वर्षेनी 19-24 नाउर र 14-19 झारलसम्मको शिकार कोटा दिने गरिएको आरक्षकका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको छ।
3: सरकारले अबदेखि नागरिकले चाहेकै ठाउँमा नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालयबाट हुलाक सिम सेवाको सुरुवात गर्नुभएको छ।
5: एकदमै छिटो, दिनमा होइन कि घन्टामा चाहिँ पुर्याउने गरी पनि यसको क्यापेसिटी बिल्ड गर्नुपर्छ। सहरी क्षेत्रहरूमा त मेरो हिसाबमा चाँडै नै गर्नुहुन्छ। अब यसको प्र्याक्टिस पनि हामीले हेरेर 1 हप्ता 2 हप्ता 3 हप्तामा चाहिँ कति टाइम लागिरहेछ, कसरी डेलिभर भइरहेछ।
3: यो सेवा सञ्चालमा आएसँगै नागरिकले टेलिकमको सिम कार्ड लिन दूरसञ्चार कार्यालय पुगिराख्नुपर्ने छैन। तेह्रथुमका विभिन्न ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। बबिता राईको रिपोर्ट।
6: जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ बस पार्क, लालीगुराँस नगरपालिकाको बसन्तपुर बजार, छतर गाउँपालिकाको शुक्रबारे बजार र आठराई क्षेत्रको सक्रान्ति बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली,
7: आफूले जाने ठाउँ कहाँ हो, त्यहाँको लागि सहरी साधन कहाँ पाउँछ, त्यसको टिकट काउन्टर कहाँ हो भन्ने कुरा अलमलमा पर्न सक्ने हुन सक्छ, त्यसको पनि सहजीकरण गर्छ।
6: चाडबाडमा सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सहायता कक्षले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। चाडबाड मनाउन म्याङलुङ घर आउनुभएकी टिना लिम्बू,
8: म चाहिँ भर्खरै अघि चाडपर्वको उपलक्ष्यमा चाहिँ यही काठमाडौँदेखि चाहिँ यहाँ म्याङलुङ तेह्रथुमसम्म आएको, मेरो घर यहीँ भएर, अनि जुन अब यो प्रहरीहरूले राख्नु भएको छ ठाउँ ठाउँमा, त्यो देखेर चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ।
6: चाडबाडमा गाउँ गाउँबाट खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार आउने नागरिकलाई पनि सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ।
3: भोटेकोशी त्रिशुली बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाको सम्झना र सम्मानमा काठमाडौँको खुला मञ्चमा प्रार्थना कार्यक्रम गरिएको छ। विनाशकारी बाढी आएको 49 दिनको सन्दर्भ पारेर आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी मृतक तथा बेपत्ता नागरिकको सम्झना गरिएको हो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सुराले ज्वाइँ हेर्न खोजे जस्तो छ,
1: बाले बोलाउनु भएको छ,
0: हो हो ससुराले ज्वाइँ हेर्न खोजे जस्तो छ।
2: गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सरकारका दुई वरिष्ठ अधिकारी विदेश भ्रमणबाट स्वदेश फर्किएका छन्। गृहमन्त्री सुदन गुरुङ तीन दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको हो। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बेमिस्टेक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुनुभएको उहाँको सचिवालयले जनाएको छ। नयाँ दिल्लीमा रहँदा गुरुङले भारतीय समकक्षी अमित शाह, विदेश मन्त्री एस जयशङ्कर लगायतसँग भेटवार्ता गर्नुभएको थियो। यस्तै नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। प्रधान सेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेना अध्यक्ष जनरल सर रोली वाकर लगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभएको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,00,000 रोयल्टी सङ्कलन गरेको छ। आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबभन्दा धेरै मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जनाले अनुमति लिएका छन्। धौलागिरीका आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति पाएका छन्। आरोहण अनुमति लिनेमा सबभन्दा धेरै चीनका 132 जना छन्। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम अस्वीकृत भएको छ। खरेललाई संसदीय सुनवाई समितिले सर्वसम्मतिले अस्वीकृत गरेको हो। समिति बैठकमा खरेलमाथि सुनवाईका क्रममा स्वार्थको द्वन्द, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उठेका थिए।
4: रासोपा सांसद मधुकुमार चौलागाई र राजीव खत्रीले खरेलमाथि आर्थिक अनियमितता, म्यान पावर व्यवसायीसँगको साँठगाँठ र योग्यता सम्बन्धी प्रश्न उठाउनु भएको थियो। सुनवाईका क्रममा सांसद खत्री,
5: तपाईँले झापामा केही स्थानीयहरूसँग अनुदान मिलाइदिन्छु भनेर लाखौं रुपियाँ लिएको र तपाईँले अहिले त्यो तिर्न सुरु गरेको, तिर्ने क्रममा रहेको र सामाजिक सञ्जाल पनि तपाईँ धेरैवटा प्रयोग गर्ने, कतिपयलाई पैसा लिइसकेपछि ब्ल्याकलिस्टमा राख्ने गरिएको भनेर केही प्रमाणसहितका उजुरीहरू हामीलाई प्राप्त भएका छन्।
4: समिति बैठकमा खरेलले भने आफूमाथि उठेका विषयमा कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ।
6: मैले अहिलेसम्म कसैलाई पनि कुनै पनि अनुदान मिलाइदिन्छु भनेर बोलेको छैन।
5: प्राप्त भएका अडियोहरू जे छन् उहाँहरूले तपाईँमाथि लगाएको र तपाईँले तिर्छु भनेर तपाईँले उहाँलाई भनेका कुराहरू ती सबै गलत हुन्थे।
6: मसँग जोडिएको विषय मैले आर्थिक लेनदेन कोही सबै पनि गरेका छैन।
3: यसअघि आजै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारको नाम पनि अस्वीकृत भएको छ। 13 जना राजदूत सिफारिस भएकोमा 10 जनाको नाम भने सर्वसम्मतबाट अनुमोदन भएको छ। समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम होल्डमा राखेको छ। चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्ना माग तत्काल पूरा नगरी सत्याग्रह लगायतका सशक्त आन्दोलन फेरि सुरु गर्न बाध्य हुने चेतावनी दिनुभएको छ। विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द अन्त्य गर्न, गेटा शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न र विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा उच्च पदाधिकारीबाट गैर कानुनी र स्वास्थ्य प्रेरित गतिविधि भइरहेको आरोप लगाउँदै त्यस्ता निर्णय तत्काल खारेज गर्न उहाँले सरकारको ध्यानाकर्षण गर्नुभएको छ। संगठित अपराधको मुद्दा खेपेकाहरूलाई पनि मिलापत्रबाट मुद्दा टुङ्ग्याउने बाटो खुलेको छ।
7: महान्यायाधिवक्ता कार्यालयले संगठित अपराधसँगै अर्को आरोप पुष्टि भएको अवस्थामा समेत मुद्दामा मिलापत्र गर्न सकिने भने मातहतका कार्यालयमा परिपत्र गरेको छ। मिलापत्र हुने अर्को कसुर स्थापित भएको तर मुद्दा हेरेको अदालतले संगठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। 3 वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा 2 भन्दा बढी व्यक्तिको संलग्नतामा संगठित रूपमा अपराध गरेमा संगठित अपराधको मुद्दा चल्छ। यस्तो अवस्थामा आरोपितहरूलाई मूल कसुरका अतिरिक्त 1.5 गुणा सजाय हुन सक्छ। यसअघि संगठित अपराधमा मिलापत्रको व्यवस्था थिएन। कार्यालयले मिलापत्र हुने र नहुने मुद्दा एकसाथ पेश भएमा पनि आंशिक मिलापत्र गर्न सकिने जनाएको छ।
3: रुसले ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेपछि युक्रेनमा 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित हुनु परेको छ। किएभमा फेरि अर्को रात अनिदोमी बितेको युक्रेनी सांसद लिसा यास्कोले बताउनु भएको छ।
2: Since the end of August, we have 24/7 attacks with the new types of weapon. It's reactive drones that Russia is using, plus ballistics. So simply, you are always attacked. In winter, it will get even worse. But in the recent week, we already had serious water cuts.
8: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले दशैं अगाडि नै निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिने बताउनु भएको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि आशयपत्र एलओआई तथा नो अब्जेक्सन लेटर एनओसी जारी गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो। रोकिएको विद्युत खरिद सम्झौता पिपिएलाई पनि अगाडि बढाउने तयारी गरेको जानकारी उहाँले दिनुभएको छ। निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको 4,540 मेगावाट क्षमताका लागि व्यावसायिक उत्पादन सुरु गर्ने मिति आरसिओडी थप गरिएको उहाँको भनाइ छ। लामो समयदेखि अवरुद्ध हेटौँडा टल्केबर इनरुवा 400 केभी प्रसारण लाइनको हेटौँडा क्षेत्रमा निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभएको छ। सिंचाइतर्फ राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजनासहित काम अघि बढाइएको उहाँको दावी छ। फ्लाइ दुबईले पोखरा एयरपोर्टका लागि आगामी एक वर्षका लागि टिकट बुकिङ खुल्ला गरेको छ। यही असोज 7 गतेबाट उडान सुरु भएकोमा सुरुमा 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरिएको थियो। अब फ्लाइ दुबईले 27 अक्टोबर 30 सम्मलाई बुकिङ कुरा गरेपछि उडान नियमित हुनेमा व्यवसायलाई थप विश्वस्त तुल्याएको छ। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि ढुक्क भइएको बताउनु भएको छ। फ्लाइ दुबईको उडान तालिकाअनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र साँझ 7:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। भोटेको शीत त्रिशुली पारीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झना र सम्मानमा काठमाडौँको खुला मञ्चमा प्रार्थना कार्यक्रम आयोजना गरिएको छ। विनाशकारी पारी आएको 49 दिनको सन्दर्भ पारेर आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी मृतक तथा बेपत्ता नागरिकको सम्झना गरिएको हो। अब खबर फटाफट।
4: तुलसीपुर प्रहरीले अबदेखि बडी वन क्यामेरा प्रयोग गर्ने। गोर्खा मोडल कलेजले दिएको बडी वन क्यामेराले ड्युटीका बेला हुने गतिविधि र घटना अडियो र भिडियो सहित रेकर्ड गर्ने। आउँदो 31 देखि कात्तिक 9 गतिसम्म काभ्रेमा टिप्पर चलाउन रोक। फुलपातीदेखि पूर्णिमासम्म टिप्पर चलाएको पाइए कार्यवाही गर्ने प्रशासनको चेतावनी। गएको 2 सातामा कोरला नाकाबाट 2500 बढी विद्युतीय गाडी भित्रिए तर सडक यात्रा सहज नभएपछि मोस्ताङबाट बाहिर निकाल्न सकिएन। दशैं लागेसँगै नेपालगञ्ज सहर दुर्गामूर्तिले झकिझकाऊ। सहरका चोक चोक र गल्ली गल्लीमा स्थापना गरिएका दुर्गामूर्तिमा बिहानैदेखि रातिसम्म पूजाआजा र भजन कीर्तन। भरतपुरको राजमार्ग सहित बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा। महानगरका संवेदनशील क्षेत्रमा 418 नयाँ सिसी क्यामेरा जडान। पुराना 204 सिसी क्यामेरा पनि सञ्जालमा जोडिँदै जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रूम बनाएर अनुगमन समेत थालियो। 5 थरको याङबरक 4 थर्पुमा याङबरक पोखरी खानेपानी योजना सम्पन्न। जोरधारा थर्पु बजार लगायत 80 भन्दा बढी घरधुरीमा खानेपानीको छेलो खेलो। नारायणघाट र गैंडाकोट जोड्ने नारायणीको निर्माणाधीन आइकोनिक केबल स्टेट पुलको निर्माण सम्बन्धी काम अब पुल सेक्टर पोखराको जिम्मामा। बर्खा लागेपछि रोकिएको काम दशैं लगत्तै सुरु गर्ने तयारी। र दशैं लागेसँगै बाँकेका गाउँ क्षेत्रका घरवासमा आन्तरिक पर्यटकको चहल पहल। थारू र मुगाली समुदायले चलाएको होमस्टेमा दैनिक 500 सम्म पर्यटक पुग्दै।
3: नेपालबाट भिसाको उद्देश्य विपरीतका काममा संलग्न भएको आरोपमा 24 जना दक्षिण कोरियाली नागरिकलाई निष्कासन गरिएको छ।
5: अध्यागमन विभागले नेपाल बसाई शंकास्पद देखिएको र भिजाको उद्देश्य विपरीत काम गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धानका लागि असोज 23 गते विभागमा उपस्थित गराएका उनीहरूको भिजा रद्द गरी निष्कासन गरिएको विभागले जनाएको छ। उनीहरू मोरङको सुन्दर हरैचा 7 को मालती मार्गको सुन्दर डाँडा क्षेत्रको नेपाल न्यू कोभिनेन्ट कलेजको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए। पर्यटक भिजामा नेपाल आएका उनीहरूलाई धार्मिक गतिविधिमा सहभागी भएको सूचनाको आधारमा प्रहरीले पक्रेको थियो। विभागका अनुसार उनीहरूलाई अध्यागमन कानून बमोजिम 50,000 रुपियाँ जरिवाना गरिएको छ।
3: स्टारलिङ्कको इन्टरनेटले लडाईँमा असर गरेको युक्रेनी अधिकारीहरूको गुनासोका बीच सो कम्पनीले सेवा घटाएको आरोप लागेको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले लगाएको आरोपबारे स्पेस एक्सका मालिक इलोन मस्कको कम्पनीले प्रतिक्रिया दिन बाँकी छ। कम्पनीको सेवा घट्दा कतिपय हतियारले काम गर्न गाह्रो हुने बताइएको छ। फौजी मामिला विश्लेषक माइक वाई के
2: The bandwidth of the signal seems to have reduced. And what that means is that when the Ukrainians are trying to fly their drones, and we're talking about first-person view drones that fly at about 160 kilometers an hour, those drones can actually target some form of one-way attack drones, the Shahed, from...

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा नुवाकोट र धादिङका 4,108 घरधुरीलाई 45,000 रुपियाँका दरले नगद वितरण गरिएको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रमको रकम समेतलाई दोहोरो बनाउन नपर्ने गरी रकम दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। तथ्याङ्क प्रमाणीकरण गर्न बाँकी रहेका 1400 जति घरधुरीलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। रेडक्रस लगायत अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड अनुसार वितरण गरिने जनाइएको छ। सरकारले अबदेखि नागरिकले चाहेकै ठाउँमा नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालयबाट हुडाक सेवा सिम सेवाको सुरुवात गर्नुभएको छ।
4: एकदमै छिटो दिनमा होइन कि घन्टामा चाहिँ पुर्याउने गरी पनि यसको क्यापेसिटी बिल्ड गर्नुपर्छ। सहरी क्षेत्रहरूमा त मेरो हिसाबमा चाँडै नै गर्नुहुन्छ। अब यसको प्र्याक्टिस पनि हामीले हेरेर एक हप्ता दुई हप्ता तिन हप्तामा चाहिँ कति टाइम लागिरहेछ कसरी डेलिभर भइरहेछ।
3: तेह्रथुमका विभिन्न ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। बबिता राई
5: जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ बस पार्क लालीगुराँस नगरपालिकाको बसन्तपुर बजार छतर गाउँपालिकाको शुक्रबारे बजार र आठराई क्षेत्रको सक्रान्ति बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली
6: आफूले जाने ठाउँ कहाँ हो र त्यहाँको लागि सहरी साधन कहाँ पाउँछ त्यसको टिकट काउन्टर कहाँ हो भन्ने कुरा अलमलमा पर्न सक्ने हुन सक्छ त्यसको पनि सहजीकरण गर्छ।
5: चाडबाडमा सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सहायता कक्षले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। चाडबाड मनाउन म्याङलुङ घर आउनुभएकी टिना लिम्बू
7: म चाहिँ भर्खरै अघि चाड पर्वको उपलक्ष्यमा चाहिँ यही काठमाडौँदेखि चाहिँ यहाँ म्याङलुङ तेह्रथुमसम्म आएको मेरो घर यहीँ भएर अनि जुन अब यो प्रहरीहरूले राख्नु भएको छ ठाउँ ठाउँमा त्यो देखेर चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ।
5: चाडबाडमा गाउँ गाउँबाट खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार आउने नागरिकलाई पनि सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ।
3: दाङमा सखिया नाच जोगाउन अभियान सुरु गरिएको छ। पाण्डवहरूको वनवास शकुनी मामाको छलथाम पासाखेलको पासो र रानी द्रौपदीको सङ्कट जस्ता विषयमा गाइने गीतको परम्परा हराएको भन्दै अभियान थालिएको हो। थारू अगुवा तथा नमुना भुहार थान तुल्सीपुरका अध्यक्ष राम शरण चौधरी
8: संरक्षणको लागि संवर्धनको लागि यो सत्यनाशको शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हो। कार्यक्रम चाहिँ हुन्थ्यो तर अब यसको चाहिँ अलिकति पहिलो एकदमै प्रत्येक गाउँ गाउँमा थालु गाउँमा चाहिँ नाचिन्थ्यो सत्यनाश तर अहिले गएर चाहिँ धेरै कम हुँदै गएको अवस्था छ लोप हुँदै गएको अवस्था छ।
3: मटवा बर्गर भलमानसा संघ तुलसीपुर नगर समिति नमुना भुइँहार थान संरक्षण समिति तुलसीपुर र थारू कल्याणकारिणी सभा दाङ तीन तथा नगर समितिले नाच संरक्षणका लागि अभियान थालेको छ। ढोरपाटन सिकार आरक्षमा नाउर झारलको गणना गरिने भएको छ।
9: सिकारको कोटा निर्धारण गर्न आरक्षले 5-5 वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ। यो आर्थिक वर्षको दोस्रो त्रैमासिक शुरू भएसँगै नाउर र झारलको गणनाका लागि प्राविधिक कर्मचारीलाई 7 सिकार ब्लकमा खटाइने आरक्षले जनाएको छ। यो आरक्षकमा सुर्तीबाङ फागुने बार्से सिंह दोगाडी घुस्तुङ र सुन दहसहित 7 सिकार ब्लक छन्। टाउको गण्डे विधिबाट नाउर र झारलको गणना गरिने आरक्षक कार्यालयले जनाएको छ। 2079 गणना गरिएको थियो त्यति बेला 1290 नाउर र 744 झारल फेला परेका थिए। गणनामा फेला पर्ने नाउर र झारलको संख्या उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्र निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा तोक्ने गरेको छ। हाल वर्षेनी 19-24 नाउर र 14-19 झारलसम्मको सिकार कोटा दिने गरिएको आरक्षकका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको छ। ढोरपाटनमा वर्षेनी असोजदेखि मक्सिर र फागुनदेखि वैशाखसम्मको दुई याममा शिकार खुल्ला गरिँदै आएको छ। हालको पहिलो शिकार याममा 10 नाउ र 7 वटा झारलको शिकारका लागि कोटा तोकिएको छ। अमेरिका, रूस, स्पेन, दक्षिण अफ्रिका, नर्वे लगायतका मुलुकबाट व्यावसायिक शिकारी ढोरपाटन आउने गरेका छन्।
3: र स्टारलिङ्कको इन्टरनेटले लडाईँमा असर गरेको युक्रेनी अधिकारीहरूको गुनासोका बीच सो कम्पनीले सेवा घटाएको आरोप लागेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लुम्बिनी विश्व शान्ति मञ्च एसिया प्रशान्त अनि शस्त्रीकरण शिक्षा सञ्जालमा आबद्ध भएको छ। संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय केन्द्रबाट हालै प्राप्त आधिकारिक स्वीकृति पत्रसँगै मञ्च सञ्जालको आधिकारिक सदस्य बनेको मञ्चका अध्यक्ष वासु गौतमले जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरण सम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्र अन्तर्गत सञ्जाल सञ्चालन हुँदै आएको छ। यस आबद्धताले मञ्चका शान्ति निर्माण तथा समुदाय स्तरमा सञ्चालित अभियानलाई संयुक्त राष्ट्रसङ्घको निशस्त्रीकरण र हतियारको अवैध प्रसार रोकथाम सम्बन्धी शिक्षाका औपचारिक कार्यक्रमसँग जोड्न सकिनेछ। सरकारका दुई वरिष्ठ अधिकारी विदेश भ्रमणबाट स्वदेश फर्किएका छन्। गृहमन्त्री सुदन गुरुङ 3 दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कन भएको हो। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुनुभएको उहाँको सचिवालयले जनाएको छ। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाह विदेश मन्त्री जयशङ्कर लगायतसँग भेटवार्ता गर्नुभएको थियो। यस्तै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। प्रधान सेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोली वाकर लगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्ना माग तत्काल पूरा नगरी सत्याग्रह लगायतका सशक्त आन्दोलन फेरि सुरु गर्न बाध्य हुने चेतावनी दिनुभएको छ। विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्व अन्त्य गर्न गेटा शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न र विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा उच्च पदाधिकारीबाट गैर कानुनी र स्वार्थ प्रेरित गतिविधि भइरहेको आरोप लगाउँदै त्यस्ता निर्णय तत्काल खारेज गर्न उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सङ्गठित अपराधको मुद्दा खेपेकाहरूलाई पनि मिलापत्रबाट मुद्दा टुङ्ग्याउने बाटो खुलेको छ।
4: महान्यायाधिवक्ता कार्यालयले संगठित अपराधसँगै अर्को आरोप पुष्टि भएको अवस्थामा समेत मुद्दामा मिलापत्र गर्न सकिने भने मातहतका कार्यालयमा परिपत्र गरेको छ। मिलापत्र हुने अर्को कसुर स्थापित भएको तर मुद्दा हेरेको अदालतले संगठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। 3 वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा 2 भन्दा बढी व्यक्तिको संलग्नतामा संगठित रूपमा अपराध गरेमा संगठित अपराधको मुद्दा चल्छ। यस्तो अवस्थामा आरोपितहरूलाई मूल कसुरका अतिरिक्त 1.5 गुणा सजाय हुन सक्छ। यसअघि संगठित अपराधमा मिलापत्रको व्यवस्था थिएन। कार्यालयले मिलापत्र हुने र नहुने मुद्दा एकसाथ पेश भएमा पनि आंशिक मिलापत्र गर्न सकिने जनाएको छ।
3: शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभएको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28.24 करोड रुपियाँ रोयल्टी सङ्कलन गरेको छ। आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबभन्दा धेरै मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबभन्दा धेरै चीनका 132 जना छन्। बेलायतका सेनाध्यक्षले प्रतिरक्षा र सुरक्षा मामिलामा विश्वमा भइरहेको विकासबारे मुलुकले राम्रोसँग अध्ययन गर्नुपर्ने बताउनु भएको छ। जनरल सर रोली वाकरले विश्व मामिलाको दिशा गलत देखिएको पनि स्मरण गराउनु भएको छ। Patrick Garrison ko sambodhan ma General Sir Walker.
5: So they need to understand what we do for them. They need to consent to allow us to do that, which means sacrifices by them. And ultimately, we're going to need them to back us, to back you, to do the one thing that you do that nobody else gets to do, and that is to take the fight to the enemy.
3: वाइवाई यु 19 पुरुष एक दिवसीय सुदूरपश्चिम प्रादेशिक 6 क्रिकेट प्रतियोगितामा कैलालीलाई 5 रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ। कैलालीको फाप्ला खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले 26 ओभरमा अलआउट हुँदै 88 रन बनाएको थियो। उनानब्बे रनको सामान्य लक्ष्य पक्षाएको कैलाली 30 ओभरमा 5 विकेट गुमाउँदै 83 रनमा समेटिएको छ। प्रादेशिक छनौट क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका 8 जिल्लाका टोलीलाई 2 समूहमा विभाजन गरेर खेलाइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सरकारले सुरुङ उद्धारका लागि पहिलोपटक योजना बनाउने भएको छ। विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज प्रतिले सुरुङ उद्धारको अवस्था जानकारी दिनुभएको छ।
4: कुनै पनि हाइड्रोको टनेलबाट चाहिँ मान्छेलाई रेस्क्यु गर्नु पर्यो भनेपछि अहिले चाहिँ हामीसँग चाहिँ त्यो रेस्क्युको चाहिँ त्यो इन्फ्रास्ट्रक्चर बनेको रहेनछ। अनि यस्तो खालको इभेन्ट कहाँ हुन्छ भने नदी किनारमा हुन्छ, हाइड्रोको टनेल कहाँ हुन्छ नदीमै हुन्छ, भनेपछि त यसको एक्जिट इमर्जेन्सी एक्जिट पनि बनाउनु पर्दो रहेछ भनेर अब बन्ने चाहिँ हाम्रो एउटा टनेलको रेस्पोन्स प्लान पनि हामी ड्राफ्ट गर्न गइराखेका छौँ। भनेपछि अर्को चाहिँ ठुलो होप हामी त्यहाँबाट ल्याउँदैछौँ।
3: राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र अब प्राधिकरण मार्फत ल्याएर कार्यान्वयनमा जाने चरणमा रहेको उहाँको भनाइ छ।
4: नेसनल इमर्जेन्सी अपरेसन सेन्टर एनइओसी हाम्रो एनडिआरएमा आइसक्यो, अब केही दिनमा चाहिँ त्यो अपरेसनमा जाँदैछ। त्यसपछि 24 आवर चाहिँ हाम्रो नेसनल डिजास्टर रिस्क रिडक्सन म्यानेजमेन्ट अथोरिटी 24 आवर्स हुन्छ। भन्नुको अर्थ हामी चाहिँ कनेक्ट कहाँ हुन्छौँ भने 77 जिल्लासँग चाहिँ हामी कनेक्ट हुन्छौँ। हाम्रो डिडिएमसी भनेर चाहिँ जुन हामी डिस्ट्रिक्ट डिजास्टर म्यानेजमेन्ट कमिटी, त्यसलाई हामी एक्सटेन्डेड डिजास्टर कमान्ड पोस्ट भनेर भन्छौँ, र सेन्ट्रल कमान्ड पोस्टमा हामी केही रिभिजिट गर्दैछौँ।
3: भोटेको सिपाडीबाट प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने उहाँको भनाइ छ। बाढी प्रभावित रसुवा, नुवाकोट, गोर्खा र तादिङका 5116 परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गरिने उहाँले बताउनु भएको छ। फ्लाई दुबईले पोखरा एयरपोर्टका लागि आगामी 1 वर्षका लागि टिकट बुकिङ खुला गरेको छ। यही असोज 7 गतेबाट उडान सुरु भएकोमा सुरुका 6 महिनाका लागि टिकट बुकिङ खुला गरिएको थियो। अब फ्लाइ दुबईले सन् 27 अक्टोबर 30 सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायलाई थप विश्वस्त तुल्याएको छ। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि ढुक्क भइएको बताउनु भएको छ। फ्लाइ दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र 6:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। तेह्रथुमका विभिन्न ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। बबिता राईको रिपोर्ट।
5: जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ बस पार्क, लालीगुनास नगरपालिकाको बसन्तपुर बजार, छतर गाउँपालिकाको शुक्रबारे बजार र आठराई क्षेत्रको सक्रान्ति बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली,
6: आफूले जाने ठाउँ कहाँ हो, त्यहाँको लागि सहरी साधन कहाँ पाउँछ, त्यसको टिकट काउन्टर कहाँ हो भन्ने कुरा अलमलमा पर्न सक्ने हुन सक्छ, त्यसको पनि सहजीकरण गर्छ।
5: चाडबाडमा सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सहायता कक्षले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। चाडबाड मनाउन म्याङलुङ घर आउनुभएकी टिना लिम्बु,
7: म चाहिँ भर्खरै अघि चाड पर्वको उपलक्ष्यमा चाहिँ यही काठमाडौँदेखि चाहिँ यहाँ म्याङलुङ तेह्रथुमसम्म आएको, मेरो घर यहीँ भएर, अनि जुन अब यो प्रहरीहरूले राख्नु भएको छ ठाउँ ठाउँमा, त्यो देखेर चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ।
5: चाडबाडमा गाउँ गाउँबाट खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार आउने नागरिकलाई पनि सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ।
3: अब खबर फटाफट।
8: तुलसीपुर प्रहरीले अबदेखि बडी बन क्यामेरा प्रयोग गर्ने। गोर्खा मोडल कलेजले दिएको बडी बन क्यामेराले ड्युटीका बेला हुने गतिविधि र घटना अडियो र भिडियो सहित रेकर्ड गर्ने। आउँदो 31 कार्तिक 9 गतिसम्म काभ्रेमा टिप्पर चलाउन रोक। फुलपातीदेखि पूर्णिमासम्म टिप्पर चलाएको पाइए कार्यवाही गर्ने प्रशासनको चेतावनी। गएको 2 सातामा कोरला नाकाबाट 2500 बढी विद्युतीय गाडी भित्रिए तर सड़क यात्रा सहज नभएपछि मोस्ताङबाट बाहिर निकाल्न सकिएन। दशैं लागेसँगै नेपालगञ्ज सहर दुर्गामूर्तिले झकिझकाउ। सहरका चोक चोक र गल्ली गल्लीमा स्थापना गरिएका दुर्गामूर्तिमा बिहानैदेखि रातिसम्म पूजाआजा र भजन कीर्तन। भरतपुरको राजमार्ग सहित बजार क्षेत्र सिसी क्यामेराको निगरानीमा। महानगरका संवेदनशील क्षेत्रमा 418 नयाँ सिसी क्यामेरा जडान। पुराना 204 सिसी क्यामेरा पनि सञ्जालमा जोडिँदै जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रूम बनाएर अनुगमन समेत थालियो। 5 थरको याङबरक 4 थर्पुमा याङबरक पोखरी खानेपानी योजना सम्पन्न। जोरधारा थर्पु बजार लगायत 80 भन्दा बढी घरधुरीमा खानेपानीको छेलो खेलो। नारायणघाट र गैंडाकोट जोड्ने नारायणीको निर्माणाधीन आइकोनिक केबल स्टेट पुलको निर्माण सम्बन्धी काम अब पुल सेक्टर पोखराको जिम्मामा। बर्खा लागेपछि रोकिएको काम दशैं लगत्तै सुरु गर्ने तयारी। र दशैं लागेसँगै बाँकेका गाउँ क्षेत्रका घरवासमा आन्तरिक पर्यटकको चहल पहल। थारू र मुगाली समुदायले चलाएको होमस्टेमा दैनिक 500 पर्यटक पुग्ने
3: खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा नुवाकोट र धादिङका 4108 घरधुरीलाई 45,000 रुपियाँका दरले नगद वितरण गरिएको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी रकम दिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। तथ्याङ्क प्रमाणीकरण गर्न बाँकी रहेका 1400 जति घरधुरीलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। रेड क्रस लगायत अन्य विकास साझेदारहरूले पनि नगद सहयोग गर्न चाहेकाले विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड अनुसार वितरण गरिने जनाइएको छ। सरकारका 2 वरिष्ठ अधिकारी विदेश भ्रमणबाट स्वदेश फर्किएका छन्। गृहमन्त्री सुदन गुरुङ 3 दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको हो। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुनुभएको उहाँको सचिवालयले जनाएको छ। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाह विदेश मन्त्री एस जयशङ्कर लगायतसँग भेटवार्ता गर्नुभएको थियो। यस्तै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। प्रधान सेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोली वाकर लगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। तनहुँको घिरिङ र डेढ गाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धी काली गाउँपालिकाको डेढ गाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज 11 गतिको बाढीले बगाएको थियो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभएको छ। पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्ध बाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अन्तर्गत काम गरेको थियो। 12 वर्ष अघि निर्माण गरिएको फलामे पुल गैंडाकोट पिपल डाँडा जाने कालीगण्डकी करिडोर नजिक पर्छ। पोखरा गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारी साधन अलपत्र परेका थिए। सङ्गठित अपराधका मुद्दा खेपेकाहरूलाई पनि मिलापत्रबाट मुद्दा टुङ्ग्याउने बाटो खुलेको छ।
4: महान्यायाधिवक्ता कार्यालयले सङ्गठित अपराधसँगै अर्को आरोप पुष्टि भएको अवस्थामा समेत मुद्दामा मिलापत्र गर्न सकिने भने मातहतका कार्यालयमा परिपत्र गरेको छ। मिलापत्र हुने अर्को कसुर स्थापित भएको तर मुद्दा हेरेको अदालतले सङ्गठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। 3 वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा 2 भन्दा बढी व्यक्तिको संलग्नतामा संगठित रूपमा अपराध गरेमा संगठित अपराधको मुद्दा चल्छ। यस्तो अवस्थामा आरोपितहरूलाई मूल कसुरका अतिरिक्त 1.5 गुणा सजाय हुन सक्छ। यसअघि संगठित अपराधमा मिलापत्रको व्यवस्था थिएन। कार्यालयले मिलापत्र हुने र नहुने मुद्दा एकसाथ पेश भएमा पनि आंशिक मिलापत्र गर्न सकिने जनाएको छ।
3: शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले अनुमति लिएको जानकारी दिनुभएको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,00,000 रोयल्टी सङ्कलन गरेको छ। आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबभन्दा धेरै मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबभन्दा धेरै चीनका 132 जना छन्। बेलायतका प्रधानमन्त्री एन्ड्री बर्नहमले युक्रेनलाई भइरहेको सहयोग निरन्तर रहने जानकारी समुलुकका राष्ट्रपतिलाई दिनुभएको छ। बर्नहम र युक्रेनका राष्ट्रपति जेलेन्स्की बीच टाउनिङ स्ट्रिटमा भेट भएको छ। अमेरिकासँगको सम्बन्ध चिसिएपछि जेलेन्स्की बेलायत जानुभएको हो। बर्नहमले किबलाई थप फौजी सहायता दिने बताउनु भएको छ।
5: You with whatever support that we can. And today I'm announcing that we are accelerating the delivery of British-made air defences for you.
3: स्टारलिङ्कको इन्टरनेटले लडाइँमा असर गरेको युक्रेनी अधिकारीहरूको गुनासोका बीच सो कम्पनीले सेवा घटाएको आरोप लागेको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले लगाएको आरोपबारे स्पेस एक्सका मालिक इलन मस्कको कम्पनीले प्रतिक्रिया दिन बाँकी छ। कम्पनीको सेवा घटेमा कतिपय हतियारले काम गर्न गाह्रो हुने बताइन्छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दशैं अगाडि नै निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिने बताउनु भएको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि आशय पत्र तथा नो अब्जेक्सन लेटर जारी गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो। रोकिएको विद्युत खरिद सम्झौता पिपिएलाई पनि अगाडि बढाउने तयारी गरेको जानकारी उहाँले दिनुभएको छ। निर्माणको अन्तिम चरणमा रहेका 27 जल विद्युत आयोजनाको 4,540 मेगावाट क्षमताका लागि व्यावसायिक उत्पादन सुरु गर्ने मिति आरसिओडी थप गरिएको उहाँको भनाइ छ। लामो समयदेखि अवरुद्ध हेटौँडा टल्केबर इनरुवा 400 केबी प्रसारण लाइनको हेटौँडा क्षेत्रमा निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभएको छ। सिंचाईतर्फ राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्न कार्ययोजनासहित काम अघि बढाइएको उहाँको दावी छ। लुम्बिनी विश्व शान्ति मञ्च एसिया प्रशान्त निशस्त्रीकरण शिक्षा सञ्जालमा आबद्ध भएको छ। संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय सेवा केन्द्रबाट हालै प्राप्त आधिकारिक स्वीकृति पत्रसँगै मञ्च सञ्जालको आधिकारिक सदस्य बनेको मञ्चका अध्यक्ष बासु गौतमले जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरण सम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्र अन्तर्गत सञ्जाल सञ्चालन हुँदै आएको छ। यस आबद्धताले मञ्चका शान्ति निर्माण तथा समुदाय स्तरमा सञ्चालित अभियानलाई संयुक्त राष्ट्रसङ्घको निशस्त्रीकरण र हतियारको अवैध प्रसार रोकथाम सम्बन्धी शिक्षाका औपचारिक कार्यक्रमसँग जोड्न सकिनेछ। दाङमा सखिया नाच जोगाउन अभियान सुरु गरिएको छ। पाण्डवहरूको वनवास, सकुनी मामाको छलछाम, पासा खेलको पासुर, रानी द्रौपदीको सङ्कट जस्ता विषयमा गाइने गीतको परम्परा हराएको भन्दै अभियान थालिएको हो। थारू अगुवा तथा नमुना भुयार थान तुलसीपुरका अध्यक्ष रामशरण चौधरी
4: लोप हुँदै गएको अवस्था छ, त्यसकारण यसलाई जगेर्ना गर्ने उद्देश्यले यसको प्रचार प्रसार होस् भन्ने